0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज 2083 साल असार 4 गते बिहीबार जुन 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब रेड थपियो,
3: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
4: साई भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा, निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिकामा रेबिजको जोखिम,
3: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर, विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान,
4: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल जीआर कंगोसँग 1-1 बराबरीमा रोकियो, आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा अध्ययन विदाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रशंक।
3: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ। त्रिवीले हिजो सूचना जारी गर्दै अध्ययन विदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवीमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिवीसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ त्रिवीको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अध्ययन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 358 जना प्राध्यापक अध्ययन विदामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवीमा फर्किने थप दक्षता बोकेर त्रिवीमा फर्किने वाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवीबाट अध्ययन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म

0: कार्यकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाई छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
1: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ।
2: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कड़ाई गरेसँगै सहजूरमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
3: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 शुरू गरेको हो। मे 1 शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
4: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
2: व्यवसायी भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: कल्पनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
1: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
2: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
1: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
3: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
0: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्र पृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकिएको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। त्यस्तै बाल अधिकार परिषद र खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री सोनिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज, 6 मर्जर, 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान, बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जीएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद, 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौदा रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
9: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैं झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 बाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ, लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोया

0: कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसुम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेन्जी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 वटा प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महीनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
0: साझा खबरमा अब खेल खबर. इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 ले पराजित गरेको छ. जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ. डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको

0: हो तर दोस्रो हाफमा दुई गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग एक एकको बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्जगोभिना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
1: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब रेबिजबाट बस्ने उपाय। नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ। यसको कारण र रेबिजबाट बस्नका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं।
4: यो बच्चाहरू डराउँछ, अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाबु आमालाई भन्दैन, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
5: अभिभावक लाएर भनेन, संकेतहरू के हुन सक्छ त?
4: के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षण भन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यौँ भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनन् र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
5: लक्षण देखिसकेको
4: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
5: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
4: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ।
5: तत्कालै
4: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ नि त. त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ.
5: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
4: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ. त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ. त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ. डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो. तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति. त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो.
0: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
0: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तीर्न निर्देशन,
1: व्यवसाय भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिका रेबिजको जोखिममा,
0: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ. शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ. एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँनिर खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल. तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने.
1: हस् प्राविधिक साथी सुनिल राज बहादुरलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 98-60-24-58-43,
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ভিড়ি এরাতা লাও
1: আহা কত রামড় মঙ্গলসূত্র কাবাট ল্যাগো
0: কাবাট হলো নি মইলে দিদি বাইনি সুনসাদি ঘর গহনা উদ্যোগ বাট ল্যাগো নি
1: হজুর আমি কাহা নয় তথা পুরানা আকর্ষক ডিজাইন মা সুনসাদি কা ঘর গহনা অর্ডার অনুসার তৈয়ার করিনছ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
8: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
8: 9860-2458-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
9: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
9: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
9: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेठुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz बिगन पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिथि अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 4 गते र धनुसार विशेषण 2026 जुन 18 तारिक, सकसम्वत 1948 नेपाल समुद्र 1146 तथा छ, रोद्र नामक संवत्सर उत्तरायण ग्रेहमा ऋतु, आज बिहिबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, आज विशेष दिन रहेको छ, आज चतुर्थी तिथि रहेको छ, 47 घडी 22 बला, नक्षत्रमा रहेको छ 30 नक्षत्र 28 घडी 49 बला, योगमा रहेको छ व्याघात, योग रहेको छ 44 घडी 46 बला, करणमा रहेको छ भद्राकरण रहेको छ, विशेष गरी भद्राकरण रहनेछ, विशेष गरी चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा, आनन्दादि योगमा आज शुभ योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सदसूर्यास्त ठिक 7 बजे हुनेछ, आजको दिनमान घडी 13:50 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको काल बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:33-21 विशेष गरी साँझको 5:17-33 आज काल बेला रहनेछ। यस्तै गरेर आजको शुभ बेला रहनेछ साँझको 5:17-33 साँझको 7:01-45 आज शुभ बेला रहनेछ। लाभ बेला रहनेछ दिउँसोको 12:04-57 विशेष गरी दिउँसोको 1:49-09 आज शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई
गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तिस्याको तेस्रो चरण नाम आउँछ होबाट नाम आउँछ होमराज हेमराज नाम आउँछ। मध्यनाले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराइसके र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरुले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको योग भने राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हिम्मत गर्दा काम बन्दै जाँदैछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जोटाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्दै नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मान सम्मान पाइने समय रहेको छ। भोलिको भरमा चिताको काम बन्दै जाँदैछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएको काम सम्पादन हुँदै जाँदैछन्। पठन पाठन प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका समेत मिल्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च पर्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रा भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन काम बने पनि उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यक पर्दा पूरा गर्न सर सपोर्ट लिनुपर्ने हुन सक्छ। पछिको लागि लगानी गर्न सकिन्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन तार्किक काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्दै जाँदैछन्। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्दैछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि
0: उनीहरूको लागि आजको दिन चुनौतीको बीच अवसर खोज्न प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला, श्रम परे पनि कामको मूल्य प्राप्त हुँदैछ, आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय जाग्ने खालको केही समय लाग्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला, आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, काम बिग्रने भयले सताउनेछ भने परिस्थितिले चुनौतीसँग सम्झौता गराउन सक्छ, ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ, सानो कमजोरीले सुनिश्चित प्रतिफल समेत हात पार्न नसकिने खालको योग भएकाले अलि धनुराशि अलि मेहनत गर्नुपर्ने खालको योग भने आजको लागि विशेष देखिएको छ।
3: मकर राशि
0: उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, प्रियजनसँग भेटघाट दिन रमाइलो रहँदैछ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिथिको रूपमा सत्कार पाइन्छ, आमदानी बढाउने काम शुरू गर्न सकिन्छ, प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ, आर्थिक काममा साथीभाइहरूबाट पनि सहयोग मिल्ने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नाले मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पदाक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ, व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ, रोकिया काम बन्नाले काममा उत्साह जाग्नेछ, मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सकिने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नाले मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ, प्रति

0: गतिविधि में मंदी आउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुँदै जानेछन्। गुरूजनको मार्गदर्शन र मेहनतले मात्र अध्ययन राम्रो हुने खालको योग बनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोता विष्णुपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलको विषयमा जानकारी हामीले गरिसकेका छौं र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। धेरैजना श्रोताहरूले कार्यक्रमको समयमा वाट्सएपमा फोन गर्नुहुन्छ। वाट्सएपमा फोन गरेर कार्यक्रमको समयमा फोन रिसिभ हुँदैन, तपाईँले दुःख मात्रै पाउनुहुन्छ। त्यो भएर मोबाइल नम्बरमा नै फोन गर्नुहोला है, किनकि सबैलाई कार्यक्रमबाट समानताको रूपमा हामीले हेर्ने गरेका छौं। सबैले मोबाइल नम्बरमा फोन गर्नुपर्ने हुन्छ। जसको फोन अगाडि लाग्छ उसको हामीले ग्रह दशा र भाग्यको विषयमा हेर्नेछौं। कसैको फोन दिनदिनै लाग्यो भने दिनदिनै हेर्नेछौं, कसैको फोन लाग्दै लागेन भने तपाईँले कोसिस चाहिँ गर्नुपर्ने हुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो हजुर, नमस्कार हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङ गङ्गा जमुनाबाट लोकबहादुर भट्टराई बोल्दैछु हजुर।
0: लोकबहादुर भट्टराई धादिङ गङ्गा जमुना गाउँपालिकाबाट?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको विषयमा हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2066 साल।
0: 66 साल। चैतको 20 गते शुक्रबार बिहानको 9 बजे हो
1: हजुर सर।
0: जन्म धादिङमै भएको हो?
1: धादिङ गङ्गा जमुनै हो सर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर
1: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2066 साल वैशाख कृष्ण पक्षको शुक्रबार चौथी तिथिमा जन्म, राशि तुला राशि, विशाखाको तेस्रो चरण, नाम आउँदो रहेछ तेबाट तेज नारायण भन्ने नाम आउँछ, अन्तिनटी राक्षस गर्न परेको छ है
1: हजुर हजुर।
0: घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक, शतभिसा नक्षत्र घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति नराम्रो ग्रह छैन। सरकारी जागिर खाने ग्रह राम्रो छ, विदेश यात्राहरूको लागि पनि राम्रो देखाउँछ। कुण्डली त्यति धेरै नराम्रो ग्रह होइन, अलि एकरो अलि जिद्दी स्वभावको चाहिँ देखाउँछ यहाँबाट हेर्दा
1: हजुर
0: है। अलि एकरो एकरो अलि जिद्दी स्वभावको अलि भनेको नमान्ने हो कि भन्ने कुराहरू पनि देखियो बाबुको लागि चाहिँ। अरू त्यस्तो नराम्रो ग्रह दशाहरू चलिराखेको छैन, अहिले चलेको भनेको नराम्रो उल्का भन्ने ग्रह र शनि भन्ने ग्रह छ, यसको शान्ति गर्नुपर्छ है
1: हजुर हजुर।
0: उल्का र शनिको शान्ति गराइदिनु भयो भने बाबुले राम्रो हुन्छ, समस्या आउँदैन, बाधा रोकावट आउँदैन है
1: हजुर हजुर।
0: अनि अरू के सोध्न मन लागेको छ?
1: पढाइ लेखाइमा अलिक कम्ती छ, पढ्नै मान्दैन,
0: नपढेर हो, साथीको सङ्गत गर्ने नपढ्ने भनेको नमानेर हो, यो नपढाइमा कमजोर भएको, नभए पढाइ राम्रो हो, दिमाग राम्रो हो तपाईँको छोराको
1: हजुर हजुर हजुर।
0: होइन, अब उल्का र शनि चलेको बेलामा त पढ्न मन लाग्दै लाग्दैन, तपाईँले पढ भन्नुभयो भने तपाईँसँग रिसाउने, मैले पढ भन्यो भने मसँग रिसाउने
1: हजुर
0: हो, त्यस्तो हुन्छ है। ग्रहको शान्ति गराइदिनुहोस्, त्यति गर्दा पनि भएन भने रत्न कवच लगाएपछि पढिराख्न मन लाग्छ
1: हजुर हजुर।
0: चिन्ता नगर्नुहोस्, पछि रत्न कवच पनि लगाउँला, धारण गरौँला, भएन भने नभए अहिलेलाई चाहिँ ग्रह दशाको शान्तिहरू गराइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है
1: हजुर हजुर।
0: हुन्छ
1: हुन्छ हजुर
0: हुन्छ। त्यो त मैले भने छैन त, एक अरू जिद्दी स्वभावको छ भने अघि नै भने मैले, यही हो ग्रहले गर्दा भएको हो
1: हजुर।
0: अब नभए यस्तो गर्नुहोस् न त, तपाईँलाई रत्न कवच धारण गराउनुहोस्, निकै नै समस्या छ भने
1: हजुर,
0: किनकि उमेर पनि बढ्दै गएको छ। अब हामीले उसलाई ऐच्याउन सक्ने अथवा उसलाई हामीलाई चाहिँ उसलाई हामीले कन्ट्रोलमा राख्न सक्ने उमेर उसको खुत्किसकेको छ होइन
1: हजुर हो।
0: अब त्यही भएर रत्न कवच धारण गराउनुहुन्छ भने रत्न कवच लगाइदिनुहोस्, म बनाएर धादिङ पठाइदिन्छु, तपाईँले 10 बजेपछि फोन गरेर अर्डर गर्नु है
1: हजुर।
0: सबै थोक राम्रो छ, तपाईँको छोराको नराम्रो नि छैन क्या, सबै राम्रो छ, बुझ्नु भएन
1: हजुर।
0: अलिकति ग्रहले गर्दाखेरि यो भएको, अब रत्न कवच लगाइदिनु भयो भने छिटै राम्रो हुन्छ, दशाको शान्ति गर्न पनि पाइन्छ, दशाको शान्ति गरेर गर्दा पनि हुन्छ, तर त्यसले दशाको शान्ति गर्ने बित्तिकै तुरन्तै हुन्छ भन्ने हुँदैन। रत्न कवच धारण गराइदिनु भयो भने छिटो रिजल्ट आउँछ भनेको मान्ने, शान्त स्वभाव, रिस नहुने स्वभावको हुने कुण्डलीहरू पर्छ। त्यसो भए सल्लाह गर्नु एक फेर घरमा, रत्न कवच लगाइदिने हुनुभयो भने फोन गर्नुहोस्, म 10 बजेपछि फोन गर्नु, यही नम्बरमा अर्डर लेखाउनु, म बनाएर धादिङमै पठाइदिन्छु, तपाईँ लाउनु लगाइदिनु होला छोरालाई। है,
1: उसको नम्बर चाहिँ कुन नम्बर हजुर? उसलाई नम्बर
0: यस्तो हुन्छ क्या, नम्बर त्यति आवश्यक पर्दैन, तर पनि 6 नम्बर राम्रो हुन्छ, के अरे नराम्रो हुन्छ, घातक नम्बर 6 नम्बर
1: दाबुले है।
0: हुन्छ, उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोस्। बाबु नानीको पढाइ लेखाइमा बाधा आइराखेको छ, रोकआउट भएको छ, विवाह बारीमा पनि रोकआउट र बाधा आइराखेको छ भने तपाईँले सम्पर्क गर्नु, ग्रहले के भन्छ, भाग्यले के भन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, गोर्खा जिल्लाबाट। तपाईँको शुभ नाम भन्नुहोस् त। थिङ बहादुर गुरुङ बोल्दै हुनुहुन्छ गोर्खा जिल्लाबाट।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बहिनी।
0: बहिनीको विषयमा, गोर्खा कुन ठाउँबाट फोन गर्नु भएको?
1: झारकेबाट।
0: बहिनीको जन्ममिति भन्नुहोस् त कति हो?
1: मेरो बहिनी 2042 साल।
0: 2042 साल
1: फागुन 6 गते।
0: फागुन
1: 11 बजे
0: 6 गते दिनको 11 बजे के बार पर्दो रहेछ थाहा छ?
1: सोमबार।
0: हजुर, जन्म कहाँ भएको हो बहिनीको?
1: गोर्खामै।
0: गोर्खामा भएको ल, सुन्नु है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2042 साल माघ शुक्ल पक्षको सोमबारको दिन जन्म, नवमी तिथिमा, माघ शुक्ल पक्षको नवमी तिथि, वृष राशि पर्दो रहेछ। नाम आउँदो रहेछ नानीको, बहिनीको बालकुमारी भन्ने नाम आउँदो रहेछ है। अन्तिम अलिक नरगर्नु परेको छ। के नाम राख्नु भएको थियो पहिला थाहा छ?
1: बालकुमारी।
0: हजुर, त्यही नाम ठिक छ, बालकुमारी नाम हो है, नानीको चाहिँ बालकुमारी नै नाम हो, ठिक छ, नाम चाहिँ बिग्रेको छैन। अब अन्तिर अलि नरगर्नु परेको छ, अलि छिटो रिसाउने स्वभावको हुनुभएको रहेछ बहिनी, होइन? विवाहमा पनि बाधा छ बहिनीको, फेरि विवाह बारीमा पनि अलिकति समस्या आउने ग्रहहरू देखिन्छ। विवाहमा बाधा आउने, रोकावटहरू आउने ग्रह छ। शनिबार नराम्रो हुन्छ, राशि सिंह राशि फाप्दैन बहिनीलाई, होइन? अहिले ग्रह चलेको छ सिद्धा, अनि अर्को ग्रह चलेको छ शनि भन्ने ग्रह चलेको छ बहिनीको लागि चाहिँ। यो शनिले गर्दाखेरि परिवारमा श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा, पहिलो घरबार दाम्पत्यमा असफल हुने यस्तो खालको ग्रहहरू चलेको छ क्या बहिनीको, त्यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ है। मिल्दैन, ग्रह मिल्दैन, त्यही त म भनिरहेको छु त, श्रीमान श्रीमतीको ग्रह मिल्दैन, विचार मिल्दैन, धारणा मिल्दैन, उन्नति प्रगति राम्रो हुन दिइराखेको छैन ग्रहले गर्दाखेरि, होइन? हो, त्यो त्यही त, यसोलाई रत्न कवच लाउनुपर्छ, हामीसँग पाउँछ। यो रत्न कवच लगाएपछि धाई झगडा हुँदैन, मनमुटाव हुँदैन। अनि तपाईँको भिनाजुको नम्बर ऊ थाहा छ, साल महिना गते समय थाहा छ? भिनाजुको पनि साल महिना गते समय पत्ता लगाउनु भयो भने अनि त्यसपछि म हेरिदिन्छु के रहेछ भन्ने कुरा थाहा भइहाल्छ। चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ, अरू चिन्ता गर्नु पर्दैन। ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन, नजुराइकन बिहा गर्नु।

चिन्ता नलिनु चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ। अरू चिन्ता गर्नु पर्दैन, ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन नजुराइकन बिहा

0: दिन भएर दशाको शान्ति गरिदिनु भए पढाइ सर सर राम्रो हुन्छ, नभए तपाईँले धेरै मिहिनेत गर्नुपर्छ पढाइमा, होइन त्यति राम्रो हुँदैन पढाइ। रत्न कवच लगाइदिएर दुई तिन महिनापछि दशाको शान्ति सत्यनारायणको पूजा घरमा लगाइदिनु भयो भने पढाइ राम्रो पनि हुन्छ, स्वास्थ्य राम्रो पनि हुन्छ, सबै थोक राम्रो हुन्छ बाबुको लागि चाहिँ।
1: अनि बुवा मम्मीलाई कस्तो छ?
0: माता पितासँगको सम्बन्धहरू हेर्ने हो, सम्बन्ध ठिक छ। अरू केही छ?
1: अरू त केही छैन गुरु, हुन्छ।
0: हस् हस्, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म घोराई तीन दाङदेखि बामदेव कुमार।
0: बामदेव कुमार घोराई तीन दाङबाट?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म बहिनीको विषयमा, मामा छोरी।
0: हजुर भन्नुहोस् त, जन्ममिति कति हो?
2: 2049 साल,
0: 2049
2: फागुनको महिना 2 गते।
0: फागुनको 2 गते, समय भन्नुहोस् त।
2: समय बिहान 9 देखि 10 नै, 8 देखि 9 सम्मको बिचमा।
0: 8 देखि 9 को बिचमा हो?
2: हजुर।
0: ल पन्सै त, अनि जन्म कहाँ भएको त?
2: दाङ नै हो।
0: बिहानको हो कि बेलुकाको भन्नुभयो?
2: बिहानको।
0: बिहानको, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2049 साल फागुन कृष्ण पक्षको शनिबार सप्तमी तिथिमा जन्म, तुला राशि विशाखाको प्रथम चरण, नाम आउँदो रहेछ छोरीको चाहिँ तीर्थ कुमारी नाम आउँछ है?
2: हजुर
0: तीर्थ कुमारी नाम आउँछ। अन्त्यनाडी राक्षसी गण परेको छ, छिट्टो रिसाउने स्वभावकी छिन्, होइन अलि धेरै बोलिराख्न मन लाग्ने खालकी छिन्। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी, म बिहिबार घातक, नम्बरमा 6 नम्बर, राशिमा मिथुन राशि घातक छ। यिनी माङ्गलिक परेकी भएर अलिकति विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली हो, होइन? अब ज्वाइँ राजा राम्रो पर्ने उत्तम मानिन्छ, विवाहमा अलिकति बाधा चाहिँ आएको छ। विदेश यात्राहरू राम्रो छ, सरकारी जागिर पनि राम्रो छ, फलाम सम्बन्धी कामहरू, ब्याङ्किङ क्षेत्रमा नर्सिङ सम्बन्धी कुराहरू राम्रो हुन्छ। पढाइमा बीचमा रोकिने ग्रहहरू छ, पढाइहरू चाहिँ अलिकति बाधा आउने ग्रहहरू पनि परेको छ पढाइको लागि चाहिँ। अहिले 49 साल भन्नुभएको छ, अहिले ग्रह पिङ्गला चलेको छ, मनमा पीर चिन्ता पारिवारिक समस्याहरू आउने ग्रहहरू, रोग लाग्ने ग्रहहरू छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह त राम्रै छ।
2: समस्या त त्यस्तो केही पनि थिएन। अनि घर परिवारसँग कस्तो हुन्छ? सासु ससुरासँग, बुवा आमासँग?
0: बुवा आमासँग ठिक छ, सासु आमासँग ग्रह अलिक खरो खरो मिल्छ, किनकि मङ्गल आएर बसेको छ
2: हजुर
0: उहाँको चाहिँ। अरू त्यस्तो नराम्रो छ, ठिक छ, अलि रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने भन्नु होला, अरू सब कुरा ठिकै छ, त्यस्तो नराम्रो। राजनीतिक क्षेत्र राम्रो हुन्छ, राजनीतिक व्यापार व्यापार गर्नुहुन्छ भने पार्लर सम्बन्धी, कस्मेटिक सम्बन्धी व्यापार राम्रो हुन्छ उहाँको लागि चाहिँ, ठिक छ ग्रहहरू। अहिलेलाई ग्रह अलिकति नराम्रो चलेको छ उहाँको चाहिँ, अब आउने फागुन पछि ग्रह अलिकति सुध्रिन्छ, राम्रो हुन्छ, समस्याहरू कम आउँछ है।
2: अनि सन्तान सम्बन्धी?
0: सन्तानमा त गर्व 4 वटा गर्व देखिन्छ, सन्तानमा ठ्याक्कै आज पनि भन्न मिल्दैन, अब सन्तानको लागि चाहिँ श्रीमान श्रीमतीको बाटो नै हेर्नुपर्छ। सब कुरा ठिक छ, ग्रह नर्मल छ, ग्रहहरू माइती नफाप्ने ग्रह छ, दाजुभाइ नफाप्ने ग्रह छ है उहाँको लागि, अरू सबै कुरा ठिकै छ, राम्रै छ। अहिले केतु भन्ने ग्रह र अर्को पिङ्गला भन्ने ग्रह चलेको छ, मन चञ्चल, मन बिग्रिने ग्रह छ, समय छ, अलिक सावधान रहनुपर्छ भन्नु, त्यसो नराम्रो छैन, ठिकै छ है। हुन्छ हस्, उहाँले फोन गर्नुभएको थियो, दाङ घोराईबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी तपाईँले हामीलाई गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म गराउँदैछु। आजको राय छैन कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाही। अध्ययारोबाट उज्यालोतर्फ मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौ उज्यालो किरणतर्फ। शोभाजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद। जयमसी सम्पूर्णलाई।
0: कस्तो हुनुहुन्छ?
1: म आरामै छु।
0: छोटोमा अलिकति हामीले तपाईँको गवाही सुन्छौँ। सबैभन्दा पहिले तपाईँले कसरी प्रभुलाई विश्वास गर्नुभयो र यहाँ अहिले काठमाडौँमा अध्ययन गरिरहनु भएको छ, नवलपरासीको मान्छे तपाईँले आफ्नो जीवनलाई फर्केर हेर्नु पर्दाखेरि प्रभुलाई कसरी पाउनुभयो त्यसको बारेमा छोटोमा सम्झिनुहोस् न है।
1: म 11 वर्षको हुँदा नै मेरो बाबा बित्नु भएको थियो अनि मेरो मम्मी चाहिँ मानसिक बिमारीमा जुझ्दै हुनुहुन्थ्यो। त्यो बेलामा मेरो गाउँमा चाहिँ एउटा आन्टी हुनुहुन्थ्यो, उहाँले मलाई परमेश्वरको बारेमा सुनाउनु भयो। त्यतिखेर उहाँले भन्नुभएको थियो, तिमीलाई डोर्याउने तिम्रो बुवा चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ, तिमीले उहाँलाई विश्वास गर्यो भने उहाँले तिमीलाई सहायता गर्नुहुनेछ भन्दाखेरि सुरुमा मैले मानेको थिएन। तर पछि मैले अब परमेश्वरलाई खोजे, म छतमा जान्थे हरेक दिन, सोध्थे परमेश्वर तपाईँ हुनुहुन्छ भने मलाई चाहिँ बचाउनुहोस्, किनभने त्यो बेलामा चाहिँ मेरो अवस्था एकदमै दर्दनाक थियो। मेरो बुवा हुनुहुन्थेन, मम्मी बिमारी हुनुहुन्थ्यो।
0: कति वर्षको हुनुहुन्थ्यो तपाईँ?
1: म 12-13 वर्षको थिएँ त्यतिखेर, टिनेजरमै थिएँ। अनि त्यो बेलामा अनि मैले परमेश्वरसँग, म स्कूलमा पढ्दाखेरि मेरो पढाइ केही राम्रो थियो, म फर्स्ट सेकेन्ड हुन्थेँ, तर अब त्यसपछि चाहिँ एकदमै वज्रपात भएको थियो मेरो परिवारमा। अनि त्यो बेलामा म हरेक दिन छतमा गएर परमेश्वरसँग रुन्थे, मैले भन्थे तपाईँ हुनुहुन्छ भने मलाई सहायता गर्नुहोस्।
0: त्यो बेलामा विश्वास गरिसक्नु भएको थियो?
1: त्यो बेलामा भर्खर शुरूआत थियो,
0: मैले चर्च जानु भएको थियो, कसैले तपाईँलाई सुसमाचार सुनाउनु भयो अनि भर्खर चाहिँ चर्च जान थाल्नु भएको थियो होइन?
1: म चर्च एकदमै त्यतिखेर कम गएको थियो, जस्तै भन्नुपर्छ 3-4 महिनामा एकचोटि गएको थियो होला, तर मलाई प्रभुको बारेमा भनेको भएर मैले बस भन्न सुरु गरे। त्यो बेला मलाई कतिचोटि मेरो अवस्थाहरू देखेर आत्महत्याको कुराहरू पनि आउँथ्यो, त्यो कुराहरूसँग डराउँथे म, अनि फेरि म परमेश्वर हुनुहुन्छ भनेर उहाँसँग चाहिँ म यसरी प्रार्थना गर्थे।
0: पछि चाहिँ तपाईँले साँचो रूपमा परमेश्वर साँचो परमेश्वर हुनुहुँदो रहेछ होइन, येशू प्रभु मुक्तिदाता हुनुहुँदो रहेछ, अनि उहाँद्वारा मात्रै एउटा चाहिँ आशा र भविष्य छ हाम्रो जीवनको भन्ने कुरा चाहिँ कहिले महसुस गर्नुभयो?
1: त्यसपछि लगभग 8-9 हुँदा म अलिक बढी क्लोजमा, म 9 क्लासमा हुँदाखेरि मैले परमेश्वरको वचन एकदमै ध्यान दिएर पढ्न थालेथे। अनि त्यो बेलामा जस्तो त्यहाँ भनेको छ कि तेरो आमाको गर्भमा चाहिँ तँलाई रच्ने म हुँ, अनि म तेरो परमेश्वर हो भनेर जब परमेश्वरले भन्नुहुन्थ्यो, त्यो वचनहरू मेरो हृदयमा एकदमै खेल्थ्यो। म एकदमै प्रार्थना गर्थेँ, मैले त्यतिखेर बुझेथेँ कि परमेश्वर नै मेरो बुवा हुनुहुन्छ, म दुखी हुनु पर्दैन, मेरो बाबा मेरो बुवा नै मेरो परमेश्वर हो, अब मेरो जीवन चाहिँ उहाँको हातमा छ। मैले त्यतिखेर वचनलाई यति धेरै पढ्थेँ, मनन गर्थे, अनि लगभग 10 क्लासमा म धेरै नै क्लोज भइसकेको थिएँ परमेश्वरसँग। अनि त्यसरी म अब रेगुलर चर्च जान थालेको थिएँ, म रेगुलर चर्च जान्थेँ, अनि म परमेश्वरको नजिक आइसकेको थिएँ र मैले बुझेको थिएँ कि अब उहाँ नै मेरो सम्पूर्ण हुनुहुन्छ भन्ने कुराहरू मैले बुझेको।
0: परमेश्वरलाई तपाईँले अघि भन्नुभयो उहाँ नै सम्पूर्ण हुनुहुन्छ, तपाईँले संसारिक रूपमा हामीले हेर्नु पर्दाखेरि आफ्नो होइन आमा बुवा नै अब तपाईँको एजमा तपाईँले कुरा गर्नुभए अनुसार त होइन आमा बुवा नै सबैभन्दा ठुलो कुरा हो, वरिपरिको छरछिमेक अथवा आफन्तहरू नै जसले चाहिँ प्रत्यक्ष रूपमा सहयोग गर्न सक्छन्, प्रत्यक्ष रूपमा एउटा त्यो खालको एउटा छत्र छाया दिन सक्छन् होइन, हामी त्यसरी बुझ्छौँ होइन हाम्रो समाजमा परमेश्वर नै सबै कुरा हुनुहुन्छ भन्ने कुरा चाहिँ महसुस तपाईँले त्यो बेलामा गर्नुभयो। के कुराले तपाईँलाई मोटिभेट गर्यो, बाइबलले, परमेश्वरको वचनले, अथवा चर्चमा जाँदाखेरि त्यो महसुस गर्नुभयो कि के गर्नुभयो तपाईँले?
1: मैले खासमा त्यो परमेश्वरको वचनबाटै मैले त्यो कुराहरू थाहा पाएँ अनि म प्रार्थना गर्ने बेलामा परमेश्वरको वचन एकदमै मैले जब त्यो वचन सङ्ग्रह पढ्थेँ अनि अरू त्यो हरेक पुस्तिकाहरू पढ्दाखेरि त्यहाँनिर त्यो जुन वचन छ वचन नै मसँग बोल्थ्यो। मैले प्रार्थना गर्ने बेलामा पवित्र आत्माभित्र बोलेको जस्तो मलाई आभास हुन्थ्यो, मलाई शान्ति हुन्थ्यो अनि परमेश्वर मलाई यति धेरै कन्फिडेन्स त्यतिखेर थाहा भयो आउँथ्यो, मलाई थाहा भयो कि परमेश्वर नै मेरो सम्पूर्ण हुनुहुन्छ अनि म प्रभुको यति नजिक भएँ। अब यो प्रभुको अनुग्रह हो कि म साइकल चलाएर स्कूल जाने बेलामा, म आउने बेलामा, म खेल्ने बेलामा, म चाहे म घाँस काट्न जाने बेलामा हरेक अवस्थामा म केवल प्रभुको भजन गाइरहेको हुन्थेँ, प्रभुको वचन नै मेरो दिमागमा भइरहेको हुन्थ्यो अनि म त्यसरी प्रभुको नजिक भएर अनि फेरि मैले प्रार्थना गरेको हरेक कुरा परमेश्वरले सुन्नुहुन्थ्यो अनि मैले यसरी बुझेँ त्यो बेलामा मैले गरेको प्रार्थनाद्वारा मैले बुझेँ कि साँच्चै परमेश्वरले हरेकको प्रार्थना सुन्नुहुन्छ अनि मैले जब प्रभुलाई भन्थेँ प्रभु मलाई यो आवश्यकता छ हरेक कुरामा परमेश्वरले मलाई जुटाउनुहुन्थ्यो, त्यसरी मैले गरेको प्रार्थना र परमेश्वरले दिएको जवाफद्वारा पनि म नजिक भएँ अनि मैले अब मानिसलाई भन्नुको सट्टा म सबै कुरा परमेश्वरलाई भन्थेँ अनि यसरी परमेश्वरले भन्दै जाँदा
0: परमेश्वरमा भरोसा चाहिँ त्यसरी उत्पन्न भयो भन्नु परमेश्वरप्रति सबै कुराहरू प्रभु नै हुनुहुन्छ, उहाँ नै सबै कुराको स्रोत हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले महसुस गर्दै जानुभयो। त्यहाँबाट तपाईँ अब अहिले काठमाडौँमा अहिले ट्युमा मास्टर्स पढ्दै हुनुहुन्छ, अब लगभग तपाईँको मास्टर्स पनि सकिन लाग्यो, पढाइमा तपाईँ अगाडि बढ्नुभयो, अग्रसर हुनुभयो, यहाँसम्मको यात्रा छोटोमा सम्झिनुहुन्छ?
1: सम्झिन्छु। यो मैले भन्नुपर्दा यदि प्रभु नभएको भए अथवा प्रभुको अनुग्रह नभएको भए म यहाँ आउने योग्यको होइन, मैले भनिसकेँ होइन, म मेरो क्षमता थिएन, मेरो आफ्नो शक्ति थिएन, इभन म कतिचोटि चिफ्लिन खोजे पनि तर परमेश्वरले मलाई यही नै हो भनेर बताउनु भयो। म स्योर थिएन कि प्रभुले मेरो साँच्चै नै यहाँसम्मको पढाइ चाहनुहुन्छ कि हुँदैन भनेर म स्योर थिएन। म खासमा प्रभुको म चाहन्थे कि म कोही मिसनरी बनु, म चाहन्थे प्रभुको म सेवा गरौँ। मैले प्रभुलाई बार बार भन्थेँ कि म तपाईँको लागि जिउन चाहन्छु प्रभु, म तपाईँको लागि जिउन चाहन्छु। वास्तवमा भन्नुपर्दा कुनै पैसा अथवा कुनै धन सम्पत्ति मैले कहिले मोह गरेन, मैले यो कुराहरूको कहिले पनि चाहना गरेन। मैले जहिले पनि परमेश्वरलाई भन्थेँ, इभन मेरो साथीहरूले अब मेरो परिवारले तैँले पढेर यत्रो कमाउँछस् भनेर अब गर्नेवाला छस् भनेर मैले दिल्लाई भन्थेँ, मेरो म त्यसको लागि होइन, म चाहिँ प्रभुको सेवा गर्नको लागि हो, मेरो मन बस प्रभुमा छ, म प्रभुले जे भन्नुहुन्छ त्यो गर्ने हो, म त्योभन्दा अरू केही पनि गर्ने होइन भनेर भन्थे। अनि म सोच्थेँ कतिपटक म कहाँ जाउँ, म काउन्सिलिङ लिन्थेँ किनभने मेरो हृदय म यति धेरै प्रभुमा जडिएको थियो, म केवल प्रभुको सेवा गर्न चाहन्थे। तर मैले थाहा पाएँ, म चिफ्रिन खोजेँ होइन, म जान थालेँ, तर परमेश्वरले मलाई देखाउनु भयो कि प्रभुले मेरो पढाइ चाहनुहुन्छ। मलाई थाहा थिएन कि परमेश्वरले यो पनि चाहनुहुन्छ भनेर। कतिपटक हामी सोध्छौँ होइन, बस एउटा ठाउँ मात्र यो प्रभुको सेवा गर्ने, एउटा प्लेटफर्म मात्रै छ प्रभुको सेवा गर्ने। म पनि त्यही सोच्थेँ, सायद त्यही नै हो, मण्डलीको स्टेज मात्रै हो, अथवा मण्डलीमा हुने एउटा पास्टर जो हुनुहुन्छ उहाँबाट मात्रै हुनसक्छ, अथवा एउटा अगुवाबाट हुनसक्छ। म सोच्थेँ कि सायद मेरो लागि पनि मण्डलीको स्टेज हो, अथवा म केही अगुवा हुने हो, मण्डलीको भित्र हुने हो, तर मेरो पढाइ पनि प्रभुको लागि हो भन्ने कुरा मलाई थाहा थिएन। मलाई यो कुराहरूको बारेमा परमेश्वरले नै यसरी देखाउनु भयो, किनभने म जाँदाखेरि प्रभुले मलाई जाने बाटो दिनु भएन कि, म यति चाहन्थेँ तर प्रभुले मलाई रोक्नु भयो, बार बार उहाँले मलाई सिकाउनु खोज्नुभयो। मेरो पढाइको योग्यतामा आफैमा केही पनि छैन, यदि प्रभुले नचाहेको भए, प्रभुले चाहिँ यदि मलाई सहायता नगरेको भए मेरो आफ्नो क्यापेबिलिटी केही पनि होइन। अनि म मास्टर्सको लागि जब म यहाँ काठमाडौँ आएँ त्यतिखेर पनि कुनै होप थिएन, तर जब प्रभुले मेरो नाम निकाल्नु भयो इन्ट्रान्समा मलाई थाहा भयो कि प्रभुले चाहनुहुन्छ। ममा बस विश्वास थियो प्रभुले चाहनुहुन्छ भने प्रभुले गर्नुहुन्छ। त्यतिखेर मेरो दिदी सोच्नुहुन्थ्यो अब तैँले के गर्छस्, कसरी जान्छस् शोभा, बरु यहीँ बसेर अरू तयारी गर, अरू केही गर, त नजा भनेर भन्नुहुन्थ्यो होइन। अनि तर मलाई थाहा थियो प्रभुले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, अनि मेरो मेरो लागि होइन। त्यही भएर मैले भन्थेँ गवाई दिँदाखेरि म मेरो लागि पढेकै होइन, मैले मेरो लागि केही पनि चाहेकै होइन, म जे गर्दैछु अनि त्यो प्रभुको लागि गर्दैछु। अनि त्यो कुराले गर्दा अनि प्रभुले नै मलाई सस्टेन गर्नुभएको. अहिले पनि म छिफ्लिन खोज्दाखेरि अहिले पनि म मास्टर्स पछि पनि मेरो अझै सोच थियो कि म अब प्रभुको सेवामा निस्किन्छु म सबै कुरा छोडेर. म बस त्यस्तै मात्रै मेरो सोच थियो कि तर प्रभुले मलाई बार बार भन्नुभयो कि मैले पढ्नुपर्छ. मैले अनि वास्तवमा भन्नुपर्दा पढ्ने योग्यता म आफैमा पनि छैन. हामी कति दुर्बल छौँ, कमजोर छौँ, हामी सक्दैनौ. तर प्रभुले नै केवल प्रभुले हामीलाई सहायता गर्नुहुन्छ. अनि म भन्न चाहन्छु म यहाँसम्म आउनु अनि मैले देखेँ कि यहाँ परमेश्वरको योजना छ. प्रभुले मलाई यो क्षेत्रमा जसरी लाँदै हुनुहुन्छ केवल प्रभुको योजना हो र उहाँले मेरो जन्ममा नै काम गर्दै हुनुहुन्छ.
2: एकदमै तपाईँको यो उत्साह देखिरहेको छु जसले परमेश्वरको वचनले अथवा प्रभुको एउटा योजना अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ. आफ्नो योजना भन्दा पनि तपाईँले प्रभुको योजना खोजेर त्यो अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ. र तपाईँले भन्नुभए अनुसार विभिन्न सेक्टर हुन्छन् प्रभुको लागि काम गर्ने, विभिन्न विधा हुन्छन्, ती विधामा रहेर पनि हामीले काम गर्न सक्छौ, त्यो विभिन्न तवरबाट हामीले सेक्युलर क्षेत्रबाट पनि अगाडि बढ़न सक्छौं भन्ने चाहिँ उदाहरण स्वरूप तपाईँ हुनुहुन्छ भनेर भन्दा हुन्छ होइन. म अब अलिकति तपाईँको पुरानो फेरि तपाईँ विश्वास गरेदेखि तपाईँले जसरी प्रभुलाई विश्वास गर्नुभयो त्यहाँबाट तपाईँ अध्ययनको सिलसिलामा अगाडि बढ्नुभयो विभिन्न संघर्षहरू पार गर्दै. त्यो संघर्षहरूको त कुरा गर्दाखेरि त हामी एकदम यो कार्यक्रममा हामी समेट्न सक्दैनौँ होला किन धेरै लामो हुन सक्छ. छोटोमा सम्झिनु पर्दाखेरि मैले एउटा प्रश्न फेरि तपाईँलाई गर्न चाहे, प्रभुलाई विश्वास गरेपछि हामी अध्ययारोबाट उज्यालोतर्फ हामी अगाडि बढ्छौँ होइन, तपाईँको जीवनमा त्यस्तो महसुस तपाईँले गर्नुभयो कुनै तपाईँले प्रभुलाई विश्वास गरिसकेपछि साँच्चैकै मेरो जीवनमा केही नयाँ प्रकाश आए जस्तो, केही नयाँ ज्योति आए जस्तो, मेरो जीवनमा नयाँ अब चाहिँ भविष्य आए जस्तो, त्यस्तो कुनै फिल तपाईँले गर्नुभयो?
1: हजुर, त्यो त मैले अवश्य गरेँ. किनभने प्रभुलाई मैले भने अब प्रभुलाई चिन्नुभन्दा अगाडि त मेरो जीवन त अँध्यारो थियो. मलाई त थाहै थिएन म कहाँ जाने हो, मेरो जीवनमा के हुने हो, मेरो भविष्य के हो. त्यतिखेर मैले प्रार्थना गर्ने प्रभु मेरो भविष्य के हो, म कहाँ जाँदैछु म सोच्थेँ. प्रभुलाई पाइसकेपछि एक नम्बर मैले परमेश्वर मेरो बुवालाई पाएँ होइन, जसले मलाई डोर्याउनु भयो, मैले मेरो सहारा पाएँ. अनि अब मैले त्यतिखेर म जब प्रभुको वचन पढेँ आजसम्म मलाई थामेको परमेश्वरको वचन लियो. अनि साँच्ची नै जवान अवस्थामा हुँदाखेरि यदि परमेश्वरको वचन नभएको भए हामी चिफ्लिने बाटो धेरै छ. प्रभुले जहाँसम्म हामीलाई लान चाहनुहुन्छ त्यहाँसम्म हामी नपुग्नको लागि अथवा त्यहाँसम्म नडोर्याउनको लागि धेरै हामीलाई बाधाहरू छ. अझ जवानहरूलाई धेरै बाधा छ. अनि तर परमेश्वरको वचनले हामीलाई थाम्छ, परमेश्वरले हामीलाई उठाउनुहुन्छ. ठेस लाग्यो भने तापनि हामीलाई लुट्न दिनुहुन्न. अनि मेरो जन्म त मैले पूरै ज्योति प्रभुबाटै पाएको यहाँसम्म अनि आउने जीवन पनि मेरो भविष्य यो भन्नुपर्छ. यो उज्यालो किरण मेरो जन्म ल्याउने केवल प्रभु येशू ख्रिस्ट हो. उहाँ बिना मेरो कुनै अस्तित्व नै थिएन भनेर भन्नुपर्छ.
2: त्यो उत्साह चाहिँ हुन्छ नि हाम्रो लाइफमा कुनै समयमा हामी चाहिँ पक्कै पनि म पनि त्यो फेसबाट गएको छु, तपाईँ पनि जानुभयो. चारैतिर अँध्यारो छ होइन आफन्त, तपाईँले भन्नुभयो अनुसार साँच्चैकै तपाईँको जीवनमा जब बुवा तपाईँको साथबाट उहाँ चाहिँ रहनु भएन त्यसपछि विभिन्न खालको समस्याहरू बाधा अडचनहरू तपाईँले फेस गर्नुभयो. त्यो बेलामा पक्कै पनि लाग्छ अब मेरो जिन्दगी मेरो सबै कुरा अब चाहिँ सकियो भन्ने खालको लाग्छ नि त. त्यो बेलामा चाहिँ साँच्चैकै प्रभुले चाहिँ उठाउनु हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण तपाईँ पनि हुनुहुन्छ होइन. धेरैजना अहिले कार्यक्रम सुन्ने तपाईँको हाम्रो संवाद सुन्ने धेरैजना साथीहरू श्रोताहरू हुनुहुन्छ पक्कै पनि, उहाँहरूलाई के उत्साह दिन चाहनुहुन्छ?
1: म यो भन्न चाहन्छु कि प्रभुको वचनले हामीलाई थाम्छ अनि हामी लोट्यो भने तापनि हामीलाई उठाउने प्रभु हुनुहुन्छ. कतिजना जवानहरू भन्नुहुन्छ म सक्दिनँ होइन, म उठ्न सक्दिनँ अथवा म कमजोर छु, प्रभु मेरो जन्म राखिदिएको योजनासम्म पुग्नमा ममा शक्ति छैन अथवा म प्रभुको त्यो काम गर्न सक्दिनँ अथवा म योग्य छैन. हामी यो कुराहरू गर्छौँ तर म पनि भन्छु म पनि योग्य छैन, मसँग शक्ति छैन. मलाई इभन अहिले म सोच्दैछु प्रभुले मलाई मास्टर्ससम्म यो यहाँ ल्याउनु भयो, फर्दर यदि प्रभुले मलाई चाहनुभयो भने म अझै माथि जानेछु तर म प्रभुको योजनामै जान्छु. प्रभुले मलाई के भन्नुहुन्छ, मलाई यहाँसम्म ल्याउने प्रभु हो. अगाडि पनि मेरो आफ्नो शक्ति छैन मसँग तर प्रभुले चाहनुभयो भने म त्यहाँसम्म जान सक्छु, मलाई यो थाहा छ. अनि जवानहरूलाई म यही भन्न चाहन्छु, जवान अवस्थामै हुँदा हामीले प्रभुलाई खोजौं अनि हाम्रो सम्बन्ध हामी प्रभुसँग बनाऊ. किनभने यदि हामीले हाम्रो सम्बन्ध प्रभुसँग बनायौं भने हामीलाई अरू कुराको फिक्री हुँदैन. म कसरी जाम्ला अथवा म कतै खस्छुला, म कतै लोटुला, किनभने हामीसँग यस्तो मित्र हुनुहुन्छ, यस्तो प्रभु हुनुहुन्छ जसले बार बार हामीलाई सहायता गर्नमा तत्पर हुनुहुन्छ, हामीलाई त्यहाँसम्म पुर्याउन तत्पर हुनुहुन्छ. अनि जवानहरूलाई म यही इन्करेज गर्न चाहन्छु कि हाम्रो अयोग्यतामा हाम्रो प्रभु योग्य हुनुहुन्छ, हाम्रो कमजोरीमा हाम्रो प्रभु बलवान हुनुहुन्छ र उहाँले हामीलाई बार बार सिकाउनुहुनेछ कि हामी कसरी अगाडि बढ्नुपर्ने हो. वचनमा भने भनेको छैन, तेरो भलाइको लागि म तलाई डोर्याउनेछु, त कुन बाटोमा हिँड्नु पर्ने हो म तलाई सिकाउनेछु, त्यो परमेश्वर हामीसँग हुनुहुन्छ जसले हामीलाई सिकाउनुहुनेछ, म यही भन्न चाहन्छु।
2: तपाईँ अहिले एकदमै कन्फिडेन्ट देखिनुहुन्छ होइन, तपाईँ मैले विचार गरिरहँदाखेरि धेरै ठाउँमा तपाईँ प्रभुको लागि प्रभुको वचन बोल्ने कुरामा मान्छेहरूलाई सुसमाचार सुनाउने कुराहरूमा होइन प्रभुको बारेमा सुनाउने कुरामा तपाईँ एकदम अगाडि अग्रसर भएर चाहे त्यो जुनसुकै कार्यक्रम होस् होइन त्यसमा चाहिँ कुनै हाम्रो मण्डलीमा अथवा हाम्रो क्रिस्चियन सर्कलमा हामीले सुसमाचार सुनाउने कुरा त छँदैछ त्यसबाट, तर तपाईँ सार्वजनिक रूपमा अन्य धेरै विश्वविद्यालय कतिपय कार्यक्रमहरूमा पनि तपाईँ सार्वजनिक रूपमा चाहिँ प्रभुको बारेमा बताउनुहुन्छ, खुलेर आफ्नो बारेमा चाहिँ तपाईँले म क्रिस्चियन हो भन्न पछि हट्नु हुँदैन होइन। सुसमाचार हाम्रो जीवनमा कतिको महत्व राख्छ, सुसमाचारलाई हामीले कसरी आफ्नो जीवनबाट त्यसलाई लागू गर्न सक्छौ अथवा प्रचार गर्न सक्छौ, यसलाई कसरी बुझ्नु भएको छ र कसरी बुझाउन चाहनुहुन्छ?
1: सुसमाचार यो असल समाचार, यो सबैले सुन्नुपर्ने समाचार, अनि यसलाई चाहिँ हामीले हाम्रो जीवनबाट देखाउने पर्ने हुन्छ। जस्तो अब हामी स्टेपमा गएर जस्तो बोल्न नसकौंला होइन, सबै कुरा भन्न नसकौंला, तर मलाई याद छ जब म मेरो होस्टेलमा मेरो साथीहरूसँग आगो ताप्दै थिएँ, त्यो होस्टेलको साथीहरूसँग, त्यतिखेर मैले मेरो गवाही बाँडे उनीहरूलाई, मैले भने म यसरी यसरी प्रभुले मलाई ल्याउनु भएको, उनीहरूले भन्दैछ वा तिमी फरक छ भनेर भन्दाखेरि मैले भन्थे म चाहिँ यो हो, अनि मैले चाहिँ यसरी यसरी प्रभुलाई विश्वास गरे, प्रभु मसँग बोल्नुभयो, मेरो साथीहरू छक्क खाए। त्यतिखेर उनीहरूले भन्यो सुभातिमा थाहा छ बाटोमा त प्रभुको बारेमा बाँड्नेहरू धेरै हुनुहुन्छ, बाटोमा सुसमाचार प्रचार गर्नुहुन्छ, तर हामी सोच्छौँ ए के सुनाउँछन् यिनीहरू भनेर हामी उनीहरूलाई व्यवस्था गरिदिन्थ्यो। त तिमीले आज भन्दाखेरि मेरो मनभित्र छोएको छ भनेर भन्थ्यो कि मेरो साथीहरू। सो कतिपटक चाहिँ त्यो कुराहरूलाई उनीहरूले व्यवस्था गर्लान् र त्यसैको लागि प्रभुले हामीलाई जहाँ राख्नुहुन्छ त्यहाँ मैले केही भन्न पाएँ भने पनि उनीहरूको हृदयभित्र त्यो छिर्सक्यो, अनि मैले मेरो साथीहरूलाई त्यसरी म आगो ताप्दै गर्दा अथवा कहीँ मैले अब म कहीँ बस्दै गर्दा मैले मौका पाएअनुसार म भन्ने कोसिस गर्छु। मेरो मनभित्र एउटा हुन्छ प्रभु कसरी सुनाम कसरी सुनाम, ओपन द डोर, म प्रभुलाई यही भन्छु प्रभु बाटो देखाइदिनुहोस् म कसरी सुनाम, म जा अनि म फिल्ड जाने बेलामा मैले अहिले त्यो अब मेरो रिसर्चको फिल्ड जाने बेला म कहाँ कहाँ गएको थिएँ होइन, दैलेख सुर्खेत त्यो अनि कुना काप्सामा जब मानिसहरू देख्छु त्यहाँ सुसमाचार पुगेको हुँदैन, फेरि मेरो मनभित्र हुन्छ प्रभु म यहाँ छु तर यहाँको मान्छेलाई कलेज सुनाउने, म सोच्छु यता कतै चर्च अङ्कल भनेर नि सुरु गर्छु घरि यस्तै यस्तै कुराहरूबाट विश्वविद्यालयमा पनि अथवा मैले कुनै बेलामा भन्ने बेलामा म मौका पाएअनुसार गजलबाट होस् अथवा चाहिँ मैले केही स्पिच दिँदै गर्दा मैले कहीँ म सोच्छु प्रभुको नाउँ मैले भन्न पाएँ भने पनि म खुसी हुनेछु, म प्रभुलाई महिमा दिन चाहन्छु किनभने म यहाँसम्म हुनु प्रभुको कारण हो, अनि मेरो हरेक कुराले म प्रभुलाई महिमा दिन चाहन्छु, अनि त्यसरी मैले सुसमाचार चाहिँ मेरो हृदयमै छ, जसरी मैले भने म चाहिँ प्रभुको लागि नै जिउन चाहन्छु अनि म चाहिँ सुसमाचारकै लागि जिउन चाहन्थे होइन, अनि तर प्रभुले मलाई त्यसरी मिसनरीज भनेर त मलाई पठाउनु भएन, तर अब म जहाँ छु त्यहाँबाट मैले गर्न सक्ने अथवा मैले प्रभुको राज्यलाई फैलाउन सक्ने कुनै मेथड छ भने अथवा मैले केही गरेर मैले प्रभुको नाउँलाई महिमा दिन सक्छु भने म त्यो गर्न चाहन्छु। त्यो कुरा चाहिँ
2: तपाईँले सुसमाचार भन्ने कुरा चाहिँ हामी चाहे
1: प्रभुको कारण हो अनि मेरो हरेक कुराले म प्रभुलाई महिमा दिन चाहन्छु, अनि त्यसरी मैले सुसमाचार चाहिँ मेरो हृदयमै छ, जसरी मैले भने म चाहिँ प्रभुको लागि नै जिउन चाहन्छु अनि म चाहिँ सुसमाचारकै

0: अब यो सुसमाचारको कुरा चाहिँ कतिले भन्छन् हाम्रो जीवनबाट देखाउने हो नि सुसमाचार त हाम्रो व्यवहारबाट देखाउने हो भन्नुपर्छ भन्ने छ र भन्ने पनि मान्यता छ कहीँ कतै अनि त्यसलाई पनि कसरी बुझ्नु भएको छ तपाईँले
1: जीवनबाट देखाउने कुरा त एउटा छँदैछ होइन प्रभुको प्रेम प्रभुको अनुग्रह तर सबै कुरामा हामी पर्फेक्ट छैनौ सबै कुरामा हामीले प्रभु यीशुले जस्तै देखाउन नसकौला हो हामी कोसिस गर्छौ प्रभुको प्रेमलाई हामी देखाउन खोज्छौ र पनि हामीमा कमजोरी छ तर अनि जस्तो त्यो नै सबै कुरा होइन अब त्यसैले मात्र हामीले अरूलाई देखाउने भन्ने कुरा हुँदैन प्रभुको सुसमाचार त हामी बाँड्नै पर्ने हुन्छ मेरो जीवनलाई मात्र प्रेम देखुला नि तर अरू मानिसहरू पनि त छन् मैले संसारमा हेर्दै गर्दा यस्तो मान्छेहरूलाई भेटेको छु जो प्रभुमा हुनुहुन्न र पनि प्रेमिलो हुनुहुन्छ र पनि उहाँहरूको जीवन असल छ र पनि उहाँहरूको व्यवहार असल होला तर अरू उहाँहरूले त प्रभुलाई चिन्नु भएन मैले असल व्यवहार मात्र देखाउने भनेर मैले प्रभुको बारेमा सुनाइन भने त उहाँहरूले कसरी प्रभुलाई चिन्ने किनभने उहाँले सोच्नु होला कि मेरो आफ्नै व्यवहार शुद्ध छ म सही छु म प्रेमिलो छु त्यही भएर प्रभुको वचन मैले बाँड्नै पर्ने हुन्छ प्रभुले मेरो जन्म गर्नुभयो काम जसरी वचनकारले भनेको छैन परमेश्वरले मेरो जन्म गर्नुभएको आश्चर्य कर्मलाई म बताउनेछु प्रभुले मेरो जन्म गर्नुभएको अनुग्रह अनि प्रभुको सुसमाचार प्रभु आउनुभएको कारण मैले मौका पाए अनुसार मैले भन्नै पर्छ यो चाहिँ
2: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: मला अन्त्य हाइमा आतामुला हरेक छोरी परमेश्वरलाई कृपा छार्ता मुला राङला विश्वास तथा देन गेन मुला याङला लुइला बेनन भन्दा दुब दुब्बा छान कादेरी परमेश्वर दत्ते दोना नुन मुसुला परमेश्वरला प्रेम दत्ते दोना नुन याङ देन मुला देन जब याङ विश्वासी भरोसा थाला परमेश्वर से याङदा याङ से सामना लजीबा बेनन कठिनाई दुई गदेरी मार्गदर्शक लजुला कलसी तीन अध्यायला एक देखि दुई एनी गदे क्रिश्चियन देन छाम नोन शिवा ग्याम शोभा मुला थेत बासेलमा स्वर्गरी मुभा स्वगदे माइगो थेनोन स्वर्गरी परमेश्वरलाई दाहिने छ्याम पट्टी मुला छिरी ख्रिस धन छ्याम मुला एनी गदे से जम्बो लिङरी मुभा ताम गदेदा बारेरी आहिन तर स्वर्गरी मुभा ताम गदेला बारेरी मनगो पृथ्वी राङला लुई लानन बहुमूल्य मुला शैतान दात चुग्याम तिगै नुन यो बारी थपिन्छुगो राङला लागरी तिगा महत्वपूर्ण मुला थेरी ध्यान केन्द्रित लसुगो हरेक क्षणला कदर लसुगो रङसे हरेक दिन याङसेला हरेक अनुभवला आनन्द किनबरी छनौट लसुगो यसैया चालिस अध्यायला एकतिस तासै परमप्रभुलाई आशा लभगदेदा बाङदोषी छार ताला थेन दे ब्रासी नोन थेनी गादे ख्यासेला आरे थेनी गादे ब्राला नोन छार ताला आरे राङला लुइला तिगै ग्लाक देरी राङसे पन्सोला छुटकारा हाबा प्रतीक्षा लाभन लामा राङला लुई उच्च थानबरी लाबरी परमेश्वरला प्रतीकादे स्वीकार लाबरी देन लाग्याम नाच्छा नोन प्राप्त लशुभा देनन आशिष कदेला लागरी कृत ग्या ताबरी हामसेला प्रायस लसुगो देन परमेश्वर से राङला लागरी थान्सुबा भविष्यला आशिष कदेला लागरी गेन उत्सुकताला छ्याम नाच्छा सुगो परमेश्वर से राङ गदेला धेरै आशिष पिङ्गाई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रङला केही प्रतिक्रिया मुसम 01661946 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने।
3: होइन के भन्छ कसरी नि?
4: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
5: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
5: हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की टनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम स्टेगो है रोमा अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
1: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नुपर्ने कहाँ गएर किन्ने होला
1: ल सर हाम्रै दादिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका थिएन बेच बजार धादिङ सम्पर्क नम्बर 98511088 र 98088878
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन सेवा
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
4: बाल रोग सम्बन्धी सेवा
3: स्त्री रोग सम्बन्धी सेवा
4: मुटुको इको र भिडियो एक्सरे सेवा
3: ल्याब टेस्ट
4: भिटामिन डी
3: भिटामिन बी 12
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
7: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तारो बहस नेपाली बहस।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि नेपाली बहस प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विभिन्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा सरकारसँग भएको नौबुझे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी गरेको छ। विद्यालय शिक्षक बार भएको छ, सरकार सपोर्ट गर्छ, सहयोग गर्छ, विचार गरिएको छ। देशै जल्यो, देश डडाइयो, धेरै समस्याहरू डडाइए। प्रदर्शनमा सरकारी तथा निजी क्षेत्रमा गरेर 84 अर्ब 45 करोड़ 77 लाख रूपियाँ बराबरको क्षति पुगेको प्रतिवेदन निष्कर्ष आएको छ। काठमाडौँको नक्साल स्थित भाटभटिनी सुपर मार्केटदेखि लिएर होटल हिल्टन लगायतका ठूला ठूला संरचनाहरू त्यतिखेर जलेका थिए। प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्रै बीमा भुक्तानी भएको छ। जेन्जी आन्दोलनमा व्यापक रूपमा क्षतिग्रस्त भए संरचनाहरू 6 अर्ब भन्दा बढ़ी लाग्ने भन्ने बताइएको छ। अहिले तत्कालीन बेला जलाइएका संरचनाहरू बनाउनका निम्ति सरकारमाथि थप भार थपिएको छ। कतिपय जलाउनेहरू सांसद बनेका छन्, संसदभित्र प्रवेश गरेका छन्। कतिपय जलाउनेहरूलाई छोड्नका निम्ति गृहमन्त्रीले पहल गर्ने, आन्दोलनकारीहरूलाई भन्ने खालका पनि विषयहरू जोड़िएका छन्। तर संरचनाहरू डढ़ेका छन्, देश डढ़ेको छ। बंगलादेशमा पनि यस्तै आन्दोलन भएको थियो, तर त्यहाँ संरचनाहरू डढ़ेनन्। छिटफुट मात्रामा तोडफोड़ भए तापनि संरचनाहरू डढ़ाउने काम चाहिँ बंगलादेशमा भएन। तर नेपालमा धेरै संरचनाहरू डढ़े, घुसपैठ भयो। जिन्जीका नाममा आपराधिक क्रियाकलापमा संलग्नहरूले चाहिँ संरचनाहरू डढ़ाए। देशका महत्वपूर्ण ठाउँहरू डढ़िसके पछाडि चाहिँ यसबाट आफूलाई फाइदा लिनका निम्ति विभिन्न किसिमका तिगडमबाजीहरू पनि भए भन्ने खालका विषयहरूलाई पनि आजको हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। चिया निर्यातमा भारतको नाकाबन्दी जस्तै छ, अघोषित नाकाबन्दी छ। बालेन्द्र सरकारमाथि दबाव बढ़ाउने रणनीति पनि हुन सक्छ। अहिलेसम्म सरकारले चिया उद्योगीका आँसुहरू पुस्न सकिरहेको छैन। अब चिया उद्योगीहरूलाई कसरी चाहिँ खुशी पार्ने, चियालाई सरकारले खरिद गर्न सक्छ कि सक्दैन, चिया निर्यातमा सरकारले कुन ढंगले आफ्ना एक्सनहरू लिन्छ, अहिलेसम्म केही पनि देखिएको छैन। झापाका चिया उद्योग र बगानहरू पनि बन्द छन्। स्वदेशमा प्रयोगशाला सञ्चालन गर्न पनि माग गरिएको छ, किनभने स्वदेशमा प्रयोगशाला सञ्चालन भयो भने उद्योगीहरूलाई र किसानहरूलाई राहत मिल्ने पनि अपेक्षा गरिएको छ। पटक पटक हामीले अरूको भर पर्दाखेरि किसानहरू मारमा पर्ने, उद्योगीहरू रोउनुपर्ने बाध्यता पनि छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। 11 महिनामा 1438 जनाले ज्यान गुमाएका छन्। फ्री भिसा फ्री टिकटको कन्सेप्ट गलत सच्याउँदैछौ भन्ने विषय पनि आएको छ। सरकारले कुवेतको जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न पनि रापरपाकी सांसद खुशबू ओलीको माग रहेको छ। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेको विषय पनि जोड़िएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। राजधानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ परेका छन्। करिब करिब त्यहाँ 8 अर्ब बराबरको खेल भएको भन्ने सुन्नमा आएको छ। पक्राउ परेका व्यक्तिहरूले एउटा सस्तो कम्पनी जसले चाहिँ कम करिब करिब 28 करोड़ बराबरको फरक पार्ने गरी चाहिँ ठेक्का लिन चाहेको कम्पनीलाई नदिएर त्योभन्दा महँगो कम्पनीलाई यो ठेक्का प्रक्रिया दिएको भन्ने विषय पनि जोड़िएर आएको छ। राजधानी खरिद सम्बन्धी अनियमितता को अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर सन्तुष्टि जनाएपछि धमाधम पक्राउ परेका छन् आरोपीहरू। को पक्राउ परे अहिलेसम्म? तीर्थराज अर्याल राजधानी विभागका महानिर्देशक, सुनिल कुमार केसी निर्देशक, तुलसी प्रसाद आचार्य तत्कालीन लेखा अधिकृत, मनिन्द्र राज मल्ल जर्मन कम्पनी मौल बाउरका एजेन्ट रहेको भन्ने बुझिएको छ। आजले श्रोता, अब यो देशमा भ्रष्टाचार गर्नुहुन्न, भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने त हिजोका सत्ता सरकार संचालकहरूले पनि भन्थे, तर अब भ्रष्टाचार यो देशमा हुनु हुँदैन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता अपनाउनुपर्छ भन्ने खालका विषयहरू पनि अहिलेको अवस्थामा चाहिँ हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ, छलफल गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्याण्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यति हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ।
0: अहिलेको अवस्थामा अब नेकपा एमाले भित्र पार्टी नेतृत्व केपी शर्मा ओलीलाई कसरी केन्द्रीय कमिटिबाट हटाउने, नेतृत्वबाट हटाउने भन्ने खालको वृहत रूपमा गृह कार्य भइरहेको रहेछ नि त, होइन?
3: केही गृह कार्य भएको छैन, केही मान्छेहरूले त्यो भित्रभित्रै कुरा उठाएका होलान्। त्यो केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने सम्भव पनि छैन, हटाउनु पनि हुँदैन अहिले,
0: होइन? तर महासचिव र उपाध्यक्ष विष्णु पौडेल लगायतको टिमले, योगेश भट्टराईहरूले त अब उहाँको विकल्पमा खोज्नुपर्छ, अर्को नेतृत्व चयन गर्नुपर्छ, अर्ली महाधिवेशन बोलाउनुपर्छ भनेर त व्यापक रूपमा चाहिँ लागिरहेको कुरा त अध्यक्षज्यूले नै भन्नुभयो। अध्यक्षज्यूले नै केही मान्छेहरू लागिरहेका छन् भनेर अस्ति भन्नुभयो नि त, उहाँले नै भनेको सुन्या।
3: होइन, अध्यक्षले त केही मान्छे लागिरहेछन् भन्नुभयो होला, तर उपाध्यक्ष र महासचिवै लागिरहेछन् त भन्नु भएन होला नि।
0: होइन, केही लोभी पापीहरू लागेका छन् भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ।
3: लागेका होला नि, त्यो सम्भव छैन।
0: किन सम्भव छैन? अर्ली महाधिवेशनको तयारी हुँदैछ भित्रभित्रै।
3: केही अर्ली महाधिवेशनको तयारी पनि हुँदै छैन, एक वर्ष पनि पुगेको छैन महाधिवेशन भएको। केपी शर्मा ओलीको निर्णय बिना अब यो केही पनि हुँदैन। जे भइरहेछ, नेकपा एमाले आफूलाई पुनर्संगठित गर्दै, पुनर्व्यवस्थित गर्दै अगाडि बढ्छ। कसैले पनि जुन मान्छेहरूले यसो आश गरेका छन् नेकपा एमाले फुट्छ, नेकपा एमालेमा विग्रह हुन्छ भनेर, त्यो सम्भव छैन। अब हामीले मिसन जागरण अभियान भनेर अगाडि बढाइसकेका छौँ। प्रदेश प्रदेशमा हाम्रा कार्यक्रमहरू सुरु भइसकेका छन्। त्यसबाट हामी पालिका केन्द्रित कामहरूमा केन्द्रित हुन्छौ, त्यसमा कमी कमजोरीहरू पनि समीक्षा गर्छौ, तलका कुराहरू पनि बुझ्छौ। त्यसरी पार्टीलाई अगाडि बढाउने हो नि त। त्यो अब फलानालाई हटाउने, फलानालाई राख्ने भन्ने कुरै होइन नि।
0: नेकपा एमालेका वृहत नेता कार्यकर्ताहरूसँग छलफल गर्दाखेरि अब उहाँको विकल्पमा हामी जान तयार भइसकेका छौँ, अब विकल्प खोज्नुपर्छ उहाँको नेतृत्वमा।
3: विकल्पमा जान तयार कोही भएको छैन, भइसकेको
0: पदाधिकारीहरूमा त उहाँ अल्पमतमा पनि सक्नुभयो नि त सचिवालयमा। पार्टी
3: पदाधिकारी सचिवालयको बैठक तपाईँले देख्नु भएन, के निर्णय गरौँ? सचिवालयमा धेरै चाहिँ रसाकसी भयो, बहस भयो, के भयो, केपी ओलीलाई हटाउने कुरा भयो भनेर यो मिडियाले खुब उछालिरहेको थिए। पछि त्यसको निर्णय आउँदाखेरि त्यस्तो केही भयो त?
0: निर्णय आउँदाखेरि बादलको नेतृत्वमा अब एउटा होइन, त्यसको बारेमा चाहिँ जाँचबुझ एउटा समिति निर्माण भएको छ, त्यसको बारेमा
3: समीक्षा गर्छ, सबै तल्लो तहका कार्यकर्तासम्मको भावना हामी बुझ्छौ। त्यसले एउटा समीक्षा ल्याउँछ, र त्यो समीक्षा भनेको केपी शर्मा ओलीलाई हटाउने समीक्षा होइन। त्यो समीक्षा भनेको चाहिँ ककसका के कमजोरी भए, कमजोरी निश्चितै रूपले भए, बाह्य कुरालाई मात्रै हामीले दोष दिएर हुँदैन, बाह्य कुराहरू पनि धेरै महत्वपूर्ण छन्। यो सामाजिक सञ्जालबाट उछालेका कुरा, एल्गोरिदमका कुरा, यी सबै कुराहरू छन्। तर त्यसलाई मात्रै दोष लगाएर चाहिँ उम्किन सक्ने स्थिति नभएको हुँदा हामीले चाहिँ तर्कसँग ढङ्गले, तथ्यसँग ढङ्गले हामीले समीक्षा गर्छौँ। समीक्षा गर्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा एउटा कमिटी बनेको छ, र त्यो कमिटीले गृह कार्य गरेर ल्याउँछ। त्यस पछाडि हामी नेकपा एमालेलाई फेरि पहिलेको अवस्था अथवा पहिलेको भन्दा राम्रो अवस्थामा अगाडि बढाउँछौ भन्ने हामीले विश्वासका साथ अगाडि बढेका छौँ।
0: धेरै नेताहरूले त हिजोका उहाँले नै उहाँकै वरिपरि बसेर काम गरेका नेताहरूलाई पनि सोद्धाखेरि अब उहाँको विकल्प खोज्दैछौ हामी, सम्भव छैन भन्नुहुन्छ नि त। अहिले अब
3: तपाईँले को वरिपरि भनेको
0: होइन, खिमलाल भट्टराईजीसँग अस्ति कुराकानी भयो, उहाँलाई त अब हटाउनै पर्छ, अर्को विकल्प खोज्नुपर्छ भन्नुभएको छ। योगेश भट्टराईजीसँग मैले कुरा गरेका छु, योगेश भट्टराईजीले के भन्नुभएको छ?
3: विषय हो, गर्न सक्छन्, तर कुनै गृह कार्य एमालेमा भएको छैन। र यति धेरै हल्ला गरिएको छ कि मानिलिउँ कि यो मुलुकमा नेकपा एमाले मात्रै चुनाव हार्यो क्या, अरू कसैले चुनाव हारेका छैनन्। यहाँ त जम्मा जम्मी भनेको राष्ट्रपाले साम दाम दण्डा भेद सबै खालका हत्कण्ड अप्नाएर राष्ट्रपाले चुनाव जित्यो, होइन? त्यसदेखि बाहेक त अरू त सबैले प्रायः हारेका छन्।
0: या नेता कार्यकर्ताहरूले लेख्न थालिसके या मैले तपाईँसँग कुरा गर्दै गर्दा भेट्दैछु एमाले भित्र शंकर पोखरेल अध्यक्ष योगेश भट्टराई महासचिवका रूपमा नेतृत्वमा आए पार्टीले केवल सन्तुलित मात्र होइन वैचारिक स्पष्टता संगठनात्मक मजबूती राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव सहितको एक अत्यन्त सशक्त र गतिशील कार्य समिति पाउने विश्वास
3: छैन के अहिले के छ त भन्दाखेरि नेकपा एमाले महाधिवेशन गरेको एक वर्ष पनि भएको छैन हामी जे होस् समीक्षा अवश्य पनि हुन्छ पुनर्गठन पनि हुन्छ क्या पुनर्गठन भनेको केपी शर्मा ओलीलाई हटाउने पुनर्गठन होइन हट्ने हटाउने हो भनेदेखि त यो जो तीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वरिपरि बसेर जसले चाहिँ अब जे जे कामहरू गर्नुभयो उहाँहरूको पनि त जिम्मेवारी होला नि केपी शर्मा ओलीलाई थपक्क एउटालाई हटाएर अर्को मान्छे कोही ल्याएर त्यसको समस्याको समाधान हुँदैन भन्ने छ कि
0: होइन समीक्षा रिपोर्टमा चाहिँ अब उहाँको नेतृत्व अहिलेलाई विश्राम दिनुपर्छ भन्ने ढंगले आयो भने पनि तपाईँहरू तयार हुनुहुन्छ
3: होइन विश्राम लिनुहुन्न उहाँले लिनु पनि हुँदैन उहाँले विश्राम लियो भने नेकपा एमाले छेद विच्छेद हुन्छ नेकपा एमालेमा समस्या आउँछ त्यसले गर्दाखेरि एउटा ठिक छ नि त त्यो एउटा चाहिँ एक खालको एक्जिट विभिन्न नेताहरू कसले विदा लिनुपर्छ कसले लिन्छ कसको नेतृत्वमा बनाउनुपर्छ भन्ने बहस छलफल गरेर त्यस पछाडि हुने कुरा हो क्या त्यसले गर्दाखेरि अहिले चाहिँ केपी शर्मा ओलीले विश्राम लिनुपर्छ भन्ने कुरा कुनै पनि हालतले हुँदैन र त्यो कार्यकर्ताको भावना पनि होइन
0: अल्पमत बहुमत होला नि त केन्द्रीयमा होला सचिवालयमा होला
3: बहुमतको त भारी बहुमतले त्यो कुराहरू अगाडि बढाउँछ
0: एघारौं महाधिवेशनमा त भारी बहुमतै थियो होइन अब चाहिँ के हुन्छ केन्द्रीय कमिटीमा
3: भारी बहुमतले केपी शर्मा ओलीको नेतृत्वको विकल्प कसैले ल्याउँदैन र केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो विश्राम लिन्छु तपाईँहरू अगाडि बढ्नुहोस् भनेर भन्नुभयो त्यो सम्भव छ यो बहस गरेर केही फाइदा छैन तपाईँले नेपाली बहसमा यो बहस चलाएर पनि यो केही हुनेवाला छैन
0: किनभने
3: पार्टीमा पुनर्गठन आवश्यक छ केही कमजोरी छन् कमजोरीहरूलाई हामीले आत्मसात गर्नुपर्छ जनताको बीचमा हामी फेरि पनि जानुपर्छ र हामी 2064 सालमा चाहिँ त्यत्रो ठुलो पार्टी हामी त 33 सिटमा त झरेका हौ नि होइन त्यस पछाडि त फेरि हामी त पहिलो पार्टी देशको चाहिँ सबभन्दा ठुलो पार्टी बन्यौं स्थिति त्यस्तो हुन्छ के त्यसले गर्दाखेरि यो 21 सिटे पार्टी अहिले 182 सिटे भएको छ त्यो 182 सिटे पार्टी 10 सिटमा पनि झर्न सक्छ के त्यस्तो स्थिति हो
0: भनेपछि
3: दम्ब नगरे हुन्छ हामी अब चाहिँ जित्यौं हामीले गर्यौं भनेर त्यो जनताले अहिले हेरिराखेका छन् कतिले हाम्रो भोट फिर्ता ल्याऊ भन्दैछन् कतिले के गर्छन् हामीले गल्ती गरेछौं भनेर भोकल्ली आई भनिरहेका छन् सबले के न हुन्छ भनेर घन्टीमा भोट हाले अब अहिले आएर मान्छेले प्रायश्चित गरिरहेको अवस्था छ त्यसले गर्दाखेरि परिस्थिति सधैँ एउटै हुँदैन परिस्थिति बद्लिन सक्छ त्यो बदलाउनका लागि चाहिँ नेकपा एमाले
0: देवेन्द्र दाहालजी घन्टीले देश खाइसक्यो जनताहरू चाहिँ घन्टीको आशामा छन् अब
3: तपाईँहरूले के देख्नु भएको छ होइन यसले त खाएको होइन यो त आफै खिँदै गइरहेछ क्या
0: राष्ट्रिय स्वतन्त्र पार्टी झन् मजबुत भएर आउँदैछ
3: अहिले अहिले तपाईँ चाहिँ जानु न तपाईँ चाहिँ अब यहाँ उता होल्डिङ सेन्टरमा जानुहोस् उता सुकुम्बासीलाई के अरे रात निकालेको बालबच्चाहरू चिलबिल बनाएको यो सब कुराहरू छ त्यसले गर्दाखेरि अब यहाँ व्यापारीहरू बिजनेसम्यानहरू सबलाई चाहिँ धम्क्याउने कामहरू गरिरहेछ अब अहिले त ठेकेदारका खुट्टा भाँच्ने अरे
0: काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने भन्ने छ सरकारको मन्त्रीले नै भन्नुभएको छ अस्ति
3: अब यस्तो खालको कुराहरू छ कि अब अनि कसैले के भनेका छन् कसैले चाहिँ अब बाँदरको कुरो गरेका छन् कसैले चाहिँ अब त्यो संसदको रोस्टरमा गएर लाजमर्दो चाहिँ प्रस्तुति दिएका छन् कसैले के गरेका छन् त्यसले गर्दाखेरि अब प्रधानमन्त्रीजी चाहिँ अब देश हाँक्ने टोली भन्नुहुन्छ र तीनजनाको फोटो गर्नुहुन्छ सदनमा आएर केही पनि बोल्नुहुन्न सदनमा उठेका कुराहरू छन् नेपालले पनि भारतको भूमि मिचेको छ भन्छन् भारतीय एकजना कूटनीतिज्ञले गधेका बच्चा भन्दैथे क्या नेपालका प्रधानमन्त्री त्यो सुन्दाखेरि हामीलाई पनि एकदमै नराम्रो लाग्छ कि प्रधानमन्त्री त नेपालकै प्रधानमन्त्री हो नि त तर तर इन्डियाको त्यस्तो मान्छे कोही एकजना कूटनीतिज्ञले चाहिँ गधेका बच्चा भनेको नेपालीलाई मनपर्छ त, नेपालीलाई राम्रो लाग्दैन नि नेपालको प्रधानमन्त्रीले, त्यस्तो खालको छ क्या व्यवहारहरू। त्यसो हुँदाखेरि यो कुरा जनताले बिस्तारै बुझ्दै जानेछन् र यो कुरामा हामी ढुक्क छौँ कि हाम्रा केही कमी कमजोरीहरू रहेका छन्, ती कमी कमजोरीहरूलाई सच्याउँदै हामी अगाडि बढ्छौँ र यसमा ढुक्क भएर बसे हुन्छ।
0: होइन, अहिले एउटा कुरा अब क्लियर के पारिदिनुहोस् भने नेकपा एमाले भित्र ओलीको नेतृत्वको विकल्प भनेको ओली नै हो। अहिले अरूले महाधिवेशन सहाधिवेशन केही पनि हुँदैन, कसैले मुख नमिठ्याए हुन्छ, उहाँलाई नै अगाडि बढाउनु पर्छ भन्ने कुरामा क्लियर होइन तपाईँहरू?
3: एकदम क्लियर छ, क्लियर यसमा क्लियर छ। प्रदेश नम्बर एक हिजो अस्ति दुई दिन कार्यक्रम भएको थियो, त्यहाँ कार्यकर्ताले स्पष्ट संकेत के दिएका छन् भने पुनर्गठन भन्नाले कुनै केपी ओली अथवा एकजना कसैलाई हटाएर पुनर्गठन भन्ने कुरा लिएर आउनु भएको नि, तपाईँहरू नआउनुहोस्। अहिले पुनर्गठन सबैले आत्मसात गर्ने छोड्दाखेरि दोस्रो तेस्रो पुस्तालाई दिउँ न त भन्ने होइन भनेदेखि अब यो उही अब 72-73 वर्षको मान्छेलाई हटाएर 70 वर्षको मान्छेलाई ल्याउने अथवा 65 वर्षको मान्छेलाई ल्याउने हो भने त्यस्तो खालको पुनर्गठन हामीले चाहेको होइन भनेर कार्यकर्ताले त्यो खालको सन्देश दिइसकेका छन्। त्यसो हुँदाखेरि अब अहिलेको अवस्थामा केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो र केपी शर्मा ओली ले मात्रै अब अहिले नेतृत्व गर्न सक्ने अवस्था छ। अरू कसैले नेतृत्व परिवर्तन गरेर नेतृत्व गरेर यो पार्टीलाई समन्वय गरेर अगाडि बढाउन सक्ने स्थिति नै छैन नि त अहिले त। त्यसको विकल्प पनि त तयार हुनु पर्यो पहिलो नम्बरमा।
0: अब विकल्प चाहिँ नेकपा एमालेमा धेरै विकल्पहरू छन् अहिले होइन, विद्यापति भण्डारी पनि सदस्यीकरण भएर आउनु भएको छ होइन,
3: त्यो विकल्प अहिले हुँदैन, त्यो त्यस्तो विकल्प
0: योगेश भट्टाईजीले अस्ति मसँगै भन्नुभएको छ मेरो कार्यक्रममा, भट्टाईजीले चाहिँ योगेशजीले पनि होइन म नेतृत्व गर्न तयार छु नेकपा एमालेमा म सक्षम छु भन्नुभएको छ होइन।
3: होइन, ती भट्टराईजी ती बकबक गरिराखेका छन् होइन, उपमहासचिव भनेर पदमा बसेका छन्, त्यसले गर्दाखेरि त्यो ती कुराहरूलाई पनि हामी हेरिरहेका छौँ क्या, हामी कार्यकर्ताहरूले हेरिराखेका छौँ। त्यसो हुँदाखेरि त्यो
0: उहाँको क्षमता छ नि त, योगेश भट्टाईजीले चाहिँ बकबक मात्र होइन नि त, उहाँले त सक्नुहुन्छ नि त होइन पार्टी हाक्नलाई,
3: के सक्नुहुन्छ उहाँले
0: पार्टी हाक्न सक्नुहुन्छ,
3: कसरी पार्टी हाक्न सक्नुहुन्छ?
0: अब
3: आएको भए हुन्थ्यो नि त,
0: अब उठ्ने
3: आउनुभयो ल, उपमहासचिवमा त उहाँलाई कार्यकर्ताले पत्याए हुनुभयो होइन, तर उपमहासचिवमा भइसकेपछि त उपमहासचिवको पदमा बस्नु पर्यो नि, त्यहाँ त्यो मिडियामा आएर चाहिँ कराउने होइन नि, त्यो त पार्टीको संगठनभित्र पो बोल्ने कुरा हो त, म तयार छु ऊ तयार छु, अब केन्द्रीय कमिटीको बैठक होला केन्द्रीय कमिटीको बैठकमा तयार छु भनेर उभिनु पर्यो, केन्द्रीय कमिटीको बैठकले उहाँलाई तयारी भएर ल तपाईँ विकल्प हो भनेछ भने निर्णय गरेछ भने त्यो विधिसङ्गत ढङ्गले कहाँ जानुपर्ने हो, कुन फोरममा गएर उहाँलाई त्यो अनुमोदन गराउनु पर्ने हो गराउँला, होइन भनेदेखि यो उपमहासचिव भएर मिडियामा आएर त्यो कराउनुको केही पनि अर्थ छैन क्या नि, त्यहाँ त्यो मिडियामा आएर चाहिँ कराउने होइन नि, त्यो त पार्टीको संगठनभित्र पो बोल्ने कुरा हो त, म तयार छु ऊ तयार छु, अब केन्द्रीय कमिटीको बैठक होला केन्द्रीय कमिटीको बैठकमा

0: आएर चाहिँ बोल्ने त होइन नि त,
1: मिडियामा पनि धेरै कुराहरू बोल्नुपर्छ,
0: आफ्नो फोरममा बोल्ने हो, अस्ति सचिवालयको बैठक त त्यहाँ बोल्ने हो, अब केन्द्रीय कमिटिको बैठक भयो भने त्यहाँ बोल्ने हो, त्यहाँबाट हटाउन सकिन्छ भने हटाउने हो, अनि मिडियामा चाहिँ म फलानालाई हटाउँछु भन्दै हिँड्न पाइन्छ त, पाइँदैन नि त, त्यो त महाधिवेशनले चुनेको नेतृत्वलाई त्यो ढङ्गले चाहिँ अब त्यही कमिटीमा पार्टीमा बसेको जिम्मेवार मान्छेले भन्नमा सुहाउँछ त, मिल्छ त,
1: अब सरकारका गतिविधिहरू
0: विधान के को लागि चाहिँ अब त्यो त्यसो भएदेखि विधान किन बनाउनु पर्यो,
1: होइन अब हेर्दै जाउँ, केन्द्रीय कमिटिको बैठक पनि बस्दैछ होइन, त्यसको समीक्षा हुँदैछ, बादलजीको नेतृत्वको समीक्षाले कुन प्रतिवेदन ल्याउँछ, तर धेरैले भन्दैछन् अब ओलीको शक्ति छिन हुँदैछ,
0: ठिकै हो त, अब केन्द्रीय कमिटिको बैठक होला, त्योभन्दा अगाडि बादलको नेतृत्वको यो समितिले चाहिँ
1: होइन, बादलजीको समितिको प्रतिवेदनले पनि अब ओलीजीको विकल्प नै खोजेर आउँछ, त्यसमा दुईमत छैन भन्ने आइरहेछ क्या नेता कार्यकर्ताहरूमा पनि,
0: अनि विकल्प खोजेर आएछ भने विकल्पमा जाउँला न, कुन चाहिँ ठुलो कुरो हो त यो, तर अहिले नै त्यहाँ यो विकल्प फलानु हो भन्दै भन्नुपर्ने के जरुरी छ र, खासै जरुरी त छैन नि त, त्यहाँ एउटा प्रोसेसमा त गइसकेको छ नि, जब प्रोसेसमा गइसकेको छ भने हामी जस्ता जस्तो यो विभिन्न पदमा बसेका चाहिँ पदाधिकारीहरूले अहिले बोल्नुपर्ने किन, मिडियामा किन बोल्नु पर्यो, के जरुरी छ,
1: होइन मिडियामा त बोल्नु पर्छ,
0: जाते भइगयो नि, जुन त्यो बनेको छ त्यो समिति बनेको छ,
1: बोल्ने नै मिडिया हो, बोल्ने नै मिडिया हो, पार्टीभित्र बोल्नै पाइन्न, कारवाही भइहाल्छ, अनि एमालेभित्र
0: किन कारवाही हुन्थ्यो, सबैभन्दा बोल्न पाइने भनेको नेकपा एमालेमा हो क्या,
1: थाहा छ, नेकपा एमालेमा
0: बोल्न पाइन्छ,
1: बोल्नेलाई त
0: सबैभन्दा 200 भन्दा मान्छे बढी मान्छेले बोलेका थिए, 200-300 मान्छेले बोलेका थिए क्या,
1: नेकपा एमालेभित्र बोल्नेलाई त भीमरावल बनाइन्छ भनेर त एउटा उखानै चलिसकेका छन्,
0: भीमरावल कोही पनि हुँदैन, भीमरावल आफ्नै बुद्धिले गर्दाखेरि त्यहाँ पुगेका हुन् र
1: पार्टी अध्यक्षसँग प्रतिस्पर्धा गरियो भन्दैमा चाहिँ पाखै लाउन त हुँदैन नि त लोकतन्त्रमा, होइन सम्मान गर्नुपर्छ नि त,
0: प्रतिस्पर्धा गर्नेलाई त्यो गरेका छैन, त्यो किन गर्ने, आफैले चाहिँ अब विभिन्न ठाउँमा चाहिँ बोल्दै अनावश्यक कुराहरू गर्दै हिँडिसकेपछि मान्छे त पछि पर्छ नि त, त्यो स्वाभाविक हो,
1: अब सरकारले चाहिँ नयाँ एक्सन लिँदैछ क्या, भ्रष्टाचारीहरू एकपछि अर्को पक्राउ पर्दैछन्, धमाधम होइन, हिजो त संरक्षण गरेर राखिया रहेछ नि त धेरै भ्रष्टाचारीहरूलाई, होइन
0: के गरेर छ, को भ्रष्टाचारी पक्रिया छ,
1: अहिले देख्नु भएन धेरै खोरमा करिब करिब करिब 26 अर्ब बिगो छ नि त, दीपक भट्टजी लगायतका बिचौलियाहरू सरकार बनाउने, सरकार
0: भ्रष्टाचारको कुरा त यो इभी गाडी त छोडे नि होइन त,
1: इबी गाडीमा त कर्कादर हेरफेर भएको कुरा आएको छ, छानबिन होला नि त्यसको बारेमा, त्यसको बारेमा चर्चा गरौँ,
0: कर्कादर हेरफेर आफू चाहिँ गर्ने, त्यस पछाडि उहाँ ऊ गएर तपाईँहरूका फाइल खोल्छु भनेर चाहिँ रुष्टमा गएर चाहिँ बम्किने, यस्तो काम न भइरहेछ,
1: आफ्नो
0: मान्छेलाई, आफ्नो मान्छेको कुरालाई चाहिँ एउटा कथित आयोग बनाउने, आयोग के अरे समिति जस्तो बनाउने, अनि त्यो समितिले प्रतिवेदन दियो भन्ने सुदन गुरुङको देख्नु भयो नि तपाईँले, लाने काम भयो अरू होइन छ भन्ने कसले देख्यो, त्यो खोइ त्यो
1: मैले अच्युत प्रसाद भण्डारीजीसँग
0: आफ्नो मान्छेको उसमा एउटा प्रतिवेदन बनायो, त्यस पछाडि ल यो त शुद्ध रहेछ भन्नु, अनि सुन पानीले छर्केर फेरि त्यो के अरे पदमा ल्यायो, यो नै गरिरहेछन्,
1: त्यस कारणले
0: पनि त्यो स्टर्नबाजी स्टर्नबाजी गरिरहेको छ,
1: सुदन गुरुङ छानबिन गर्न बनेको समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग मैले कुरा गरेको छु,
0: भनेको पहिले पनि पक्राउ परेर जेलमा बसेका छन् कयौं कयौं मान्छेहरू, जेलमा छन् कयौं मान्छे, मुद्दा धाइरहेका छन्, त्यो पहिले पनि नभएको होइन क्या, यो सरकारले चाहिँ के किन गर्यो भन्ने खालको कुरा
1: होइन, राज्यका सम्पत्ति स्रोत साधनहरू त दुरुपयोग त भएको रहेछ नि त, धेरै कतिपय फिर्ता हुँदैछ,
0: भएर त अनि के अरे मुद्दा लाग्यो त, मुद्दा लागेको
1: होइन, धमाधम फिर्ता भयो नि त पैसा होइन रकमहरू,
0: होइन केही फिर्ता सिर्ता केही होइन, त्यो खालि के त भन्दाखेरि
1: अनुकूल
0: बनाउने कुराहरू चाहिँ प्रतिकूल भएका कुरालाई अनुकूल बनाउँदै जाने, अर्कालाई धम्क्याउँदै जाने, यस्तो यस्तो ढङ्गले राज्य सत्ता चल्दैन क्या, यो सधैँभरि चल्दैन पनि,
1: होइन अहिलेको अवस्थामा अच्युत प्रसाद भण्डारीजी यो सुदन गुरुङको छानबिन गर्न बनेको समितिका संयोजक उच्च अदालतका पूर्व न्यायाधीशले के भन्नुभएको थियो भने हामीले दुधको दुध पानीको पानी ल्यायौँ बाहिर भन्नुभएको थियो क्या अस्ति मसँग,
0: त्यही गर्नका लागि बनाएको हो, त्यो
1: केही पनि भेटेन भन्नुभएको छ,
0: एउटा मन्त्रीलाई अथवा संसदको बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन समिति पो बन्छ त, पहिले त संसदीय छानबिन समिति बनाएको थिए, पहिलेकाले पनि चोख्याउने काम त नगरेका होइनन्, गरेकै हुन् होइन, तर पनि संसदीय छानबिन समिति बनाउँथे नि, अब त्यो त्यो आफैले

0: सरकारले एउटा समिति बनाउने अनि त्यो सरकारका मान्छेलाई छानबिन गर्ने त्यसो गरी लडाइ रहेनछ भन्ने यो खालको नाटक चाहिँ वास्तव भन्ने जनताले राम्ररी बुझेका छन् के
1: अहिले त्यस्तो सुशासनतिर छैन सरकार
0: होइन सुशासन त अब सुशासन के को सुशासन छ त यहाँ कसरी सुशासन ल्याएको छ त सुशासन त्यस्तो हुन्छ सुशासन जस्ताको तस्तै भएको छ मान्छेलाई चाहिँ अब खुट्टा भाँच्छु ढाड भाँच्छु भनेर सुशासन आउँछ
1: होइन खुट्टा भाँच्न पाइँदैन है देवेन्द्र दाहालजी कसैको पनि खुट्टा भाँच्न पाइँदैन अपाङ्ग बनाउन पाइँदैन जबरजस्ती त्यसमा त सबैको विरोध छ नि त निर्माण व्यवसायहरू खुट्टा जोगाउ अभियानमा लागिसकेका छन्
0: सुशासन आउँछ त भने
1: होइन निर्माण व्यवसायहरूले खुट्टा जोगाउ अभियान शुरू गरिसकेका छन् होइन खुट्टा चाहिँ भाँच्नु हुँदैन मन्त्रीले होइन तर ढिलो गरी काम गर्ने ठेक्का लिएर चाहिँ अलपत्र छोड्ने होइन जनतालाई शास्ति दिनेहरूलाई चाहिँ कानूनी कडकारामा उभ्याउनुपर्छ नि त होइन
0: कानूनी कडकारामा हामीले उभ्याउँदै थियौँ कैयौंलाई हामीले कारवाही पनि गरेका थियौँ कैयौंको ठेक्का पनि तोडाएका
1: थियौँ तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री होइन त पूर्व
0: पनि पूर्वाधार मन्त्री भएको
1: तपाईँले तपाईँले खुट्टा भाँच्छु त भन्नुभएको थिएन नि होइन त्यो बेला
0: मैले खुट्टा भाँच्छु भनेको थिइनँ तर पनि मैले कडाईका साथ काम गर्नु पर्यो काम नगर्ने हो भनेदेखि कारवाही हुन्छ कानून अनुसार कारवाही हुन्छ भनेर भनेको थिएँ गर्ने पनि त्यही नै हो होइन
1: कारवाही गर्नु भएन
0: कानूनी राज्यमा गर्ने चाहिँ त्यही हो अब तर पनि कयौं मान्छेहरू चाहिँ अब अटेरी गर्ने के गर्ने गरी कामहरू त गरेकै छन्
1: शिक्षालाई
0: त स्वाभाविक रूपले निश्चित रूपले अब कानूनी कारवाहीको दायरामा ल्याउनुपर्छ तर पनि खुट्टै चाहिँ भाँच्न पाइँदैन क्या
1: हस् देवेन्द्र सर तपाईँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: लस्त है मेभे फेभेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुभा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङयुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा
3: रेडियो बिहानी 97.6 MHz
1: यतिकै हाम्रो बीचमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ राजनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: नमस्कार गुड मर्निङ
1: होइन राजनजी यतिखेर के गरेर समय बिताउँदै हुनुहुन्छ राजनीतिमा त अब तपाईँहरू त ओह्रालो यात्रामा हुनुहुन्छ यतिखेर होइन अब अलिकति समस्या नै छ किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले जताततैबाट चाहिँ घण्टी बजाइ नै सक्यो के गर्दै हुनुहुन्छ अहिले
4: निर्वाचन प्राविधिक विषय हो निर्वाचनमा पराजय हुने बित्तिकै राजनीति सक्यो राजनीति साल ओह्राल लाग्यो भन्ने विषय पनि सान्दर्भिक हुन सक्दैन हाम्रो पार्टीको तर्फबाट हामीले पछिल्लो समय विशेष गरी महाधिवेशनसँग केन्द्रित अभियानहरू सञ्चालन गरिरहेका छौँ त्यसैसँग सम्बन्धित पार्टी एकता प्रक्रियाका बाँकी काम पूरा गर्दै महाधिवेशन सम्बन्धित चाहिँ अब कार्यक्रम लिएर जनताकै बीचमा गाउँमै ग्रामीण बस्तीमै अब हाम्रो आफ्नो गतिविधिहरू सञ्चालन गरेर बसिरहेका छौँ
1: होइन जनताले दिएको सजायको समीक्षा किन भएको छैन अहिलेसम्म के हो तपाईँहरूको पार्टीमा पनि आत्मसमीक्षा होइन पार्टीगत समीक्षा किन हुन सकेका छैन
4: होइन हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा गम्भीरतापूर्वक निर्वाचन परिणामको विषयलाई लिएर पार्टी गतिविधिलाई लिएर र हामीले हाम्रा कमजोरी कहाँ कहाँ रहे यो नियोजित परिणाम प्रायोजित परिणाम कति र हाम्रा कमजोरी कारण निश्चित परिणाम कति भन्ने विषयमा त हामीले वस्तुनिष्ठ समीक्षा गरिसकेका छौँ र आगामी दिनमा आफ्ना कमजोरी चाहिँ अब सच्याउने र जनसम्बन्ध सुदृढ गर्दै अगाडि बढ्ने भन्ने विषयमा त गम्भीर समीक्षा भएको छ त्यसैको निम्ति संस्थात्मक हिसाबले देखिएका कमजोरीहरू होइन अब सच्याउनको निम्ति चाहे विचारात्मक कमजोरी होस् चाहे संस्थात्मक कमजोरी होस् दुइटै कमजोरी सच्याउनको निम्ति हामीले मङ्सिर 6-11 महाधिवेशन सम्पन्न गर्ने तलदेखि नै ओडादेखि महाधिवेशनसम्मको कार्यतालिका लिएर अगाडि बढिएको छ हामीले गम्भीर समीक्षा गरेर अगाडि बढिसकेको कुरा मैले यहाँको लोकप्रिय मिडिया मार्फत जानकारी गराउन चाहन्छु
1: होइन अहिले अब बालिन सरकारले होइन अब अनियमितता गर्ने भ्रष्टाचार गर्ने हिजो होइन थलथली थिलथिलेर रहेको अवस्थालाई चाहिँ अब यसबाट मुक्ति गराउनका निम्ति धेरै व्यक्तिहरूलाई पक्राउ पर्नेदेखि लिएर भ्रष्टाचारका फाइलहरू खोल्ने गरी सुशासन युक्त ढंगले अगाडि बढ़िरहेका बेला तपाईँहरूको साथ सहयोग छ कि छैन सरकारलाई
4: पहिलो कुरा त बालिनजी सरकार प्रमुख हो यो कार्यकारी प्रमुख
1: मान्छे पीएम एचएम आईएम होइन तिनजना
4: बुझ्ने बालेनजी सरकार प्रमुख हो, प्रधानमन्त्री हो, कार्यकारी प्रमुख हो, तर बालेनजी कहाँ हुनुहुन्छ?
1: बालेनजी त प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ।
4: होइन, बालेनजी के गर्नुहुन्छ? बालेनजी निजी बालेन निजी पात्र होइन, बालेनजीको कमसे कम सार्वजनिक ठाउँमा बसेर सार्वजनिक पात्र भइसके बिहानदेखि बेलुकासम्म बालेनजी प्रधानमन्त्रीले के काम गर्छन्? प्रधानमन्त्री जनताप्रति उत्तरदायी छैन, जवाबदेही छैन, पारदर्शी पनि हुनुपर्ने हुन्छ। बालेनजीको जो अपारदर्शी गतिविधि देखिन्छ, अपारदर्शी कार्यशैली छ, स्वेच्छाचारी छ, निरङ्कुश छ, असंवैधानिक छ, अलोकतान्त्रिक छ, हरेक दिनका घटनाक्रम अभिव्यक्तिबाट तपाईँले देख्नुहुन्छ। यो बालेन सरकार गएका 3 महिनामा हेर्दादेखि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको 3 सवालबाट हेर्नुहोस्, यो सरकार पूर्ण रूपले असफल छ, पूर्ण रूपले गैर जिम्मेवार छ। त्यस कारणले गर्दा यहाँले भने जस्तो भ्रष्टाचारका फाइल खोल्या छ, कुन फाइल खोल्या छ?
1: भ्रष्टाचारका धेरै फाइलहरू 26 अर्ब बिगो भएको दीपक भट्टहरू चाहिँ यतिखेर फोनमा छन् होइन?
4: मैले यहाँलाई विनम्रतापूर्वक अनुरोध गरेँ,
1: अब यो राजधानी विभागका महानिर्देशक होइन, जहाँ चाहिँ 8 अर्बको पनि खेल भइरहेको रहेछ, उहाँलाई सिधै अख्तियारका प्रमुखलाई बोलाएर तुरन्त पक्राउ गर भनेर पक्राउ गर्ने निर्देशन दिएका छन् होइन?
4: मैले यही विषयमा यहाँलाई जानकारी गराएँ कि म तत्कालीन सार्वरेखा समितिको यो मुद्दाहरू जो उजुरीहरू छानबिन समिति स्क्रिनिङ समितिमा थिएँ, त्यति बेला नै तत्कालीन सार्वलेखा समितिबाट यो अब दीपक भट्ट, सुलभ अग्रवाल, त्यसपछि राजधानी ठेक्का प्रकरणसँग जोडिएका लगायत भनौँ न पोखरा भैरवाद विमानस्थल लगायतका संस्थागत भ्रष्टाचारका फाइल 31 फाइल अख्तियारमा हामीले उजुरी दर्ता गर्यौं, अख्तियारमा पठाए मात्र होइन ताकेता पनि गरेका थियौँ।
1: के
4: भयो छानबिन? होइन, तत्काल के भयो? दीपक भट्ट लगायतका चाहिँ अब मुद्दाहरू भन्दा हामीले पटक पटक सार्वजनिक समितिबाट लिखित रूपमै यसको प्रगति विवरण पेश गर्न भनेर हामीले पटक पटक गरेका छौँ। अनुसन्धान प्रक्रिया अगाडि बढ़िरहेको सन्दर्भमा स्वभावले राज्य भनेको अविच्छिन्न उत्तर विकास संस्था हो, राज्यका निकायले काम गरिरहेको थियो र अहिले बालेनको पालामा आउँदा दीपक भट्टहरू, सुलभ अग्रवालहरू अथवा चाहिँ कृष्णनारायण अरियालहरू गिरफ्तार परे।
1: होइन, तत्कालीन बेला त तपाईँहरूले कति मुद्दाहरू पठाउनु भयो, कति अध्ययन गर्नुभयो, कति अनुसन्धान गर्नुभयो, अख्तियारमा गएर चाहिँ तामेलीमा राख्ने काम त भयो नि त त्यतिखेर?
4: अनुसन्धान प्रक्रियामा थिए र यो पछिल्लो समय मैले यहाँलाई भनौँ, बालेन सरकार त असहमत थियो दीपक भट्टलाई गिरफ्तार गर्ने प्रक्रियामा। तत्कालीन गृहमन्त्री सुदन गुरुङ आफै लागेका थिए किनकि दीपक भट्टसँग उनको कहीँ न कहीँ साइनो छ भन्ने कुरा उनका पृष्ठभूमिबाट देखिन्छ। त्यस कारण उनीहरूले चाहँदा चाहँदै पनि रोक्न नसकेको चाहिँ मुद्दा हो दीपक भट्ट, सुलभ अग्रवालको मुद्दा। अनि अहिले परिणाम आउने बित्तिकै सबै काम यहाँले गर्यो, उहाँहरूको अनिच्छा इच्छा विपरीत के भयो अख्तियारले अब अनुसन्धान प्रक्रिया टुङ्गियाइएपछि गरिएको गिरफ्तारी हो। यो गिरफ्तारी प्रक्रिया लिएर अनावश्यक चाहिँ तपाईँले उहाँहरूलाई उद्दिन आवश्यक छैन। र अर्को कुरो यही तपाईँले भन्न खोज्नुहुन्छ भने यो सरकार त चाहिँ गरिबको सरकार होइन, स्वभावले सरकार भने कमजोरको लागि चाहिन्छ,
1: गरिबको सरकार हो नि त यो, त निमुखाहरूको सरकार हो यो, होइन खान नपाउनेहरूको सरकार हो नि त यो अहिलेको अवस्थामा। राजन दालजी, कसको सरकार?
4: एउटा मात्र प्रमाण दिनुहोस् त, सरकार सञ्चालन भइसकेपछि तत्काल पहिलो उहाँको आक्रमण चाहिँ सुकुमासी बस्तीमाथि हजारौं बस्तीहरू डोजर लाएर चाहिँ ढालिएको छ। गरीब विपन्नहरू होल्डिङ सेक्टरको नाम हिरासतमा छन्, हिरासतमा चाहिँ भोक भोकै छन्, खान नपाएका छन्, अभावमा छन्, आत्महत्या गरेका छन्, मृत्यु भएको छ। यस्तो युद्धग्रस्त क्षेत्रमा भनिन्छ इजरायल प्यालेस्टाइनी अथवा अमेरिका इरान युद्धमा भएको जुन चाहिँ गडबडी छ, जनताले पाएको दुःख र अहिले होल्डिङ सेक्टरको नाममा गरीब विपन्न सुकुम्बासीहरूले पाएको चाहिँ दर्दनाक चाहिँ चित्रको बारेमा तपाईँ अनुभव हुनुहुन्छ?
1: कपासको ग्यारेन्टी गर्नुपर्छ, जग्गा जमिनको ग्यारेन्टी गर्नुपर्छ, गुम्बासीहरूलाई साइजमा ल्याउनुपर्छ, होइन? यस कुरामा त हाम्रो सहमति छ, तर कसैले पनि खान नदिएर तडपाएर चुरा खानुपर्ने बाध्यतामा चाहिँ पार्नुहुन्न, त्यसको बारे आज उठिरहेछ होइन? बस्ती व्यवस्थापन त गर्नुपर्ने थियो नि त राजनजी।
4: अनि बालेनजीले पढ्नु भएर हिँड्छ संवैधानिक मौलिक हक 31 मौलिक हक छन् जसमा गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नुपर्ने, जनताको आवासको मौलिक हकको व्यवस्थापन गर्नुपर्ने, वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती जो वर्षौं 20-50 वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् गरीबहरूलाई चाहिँ हटाएर लगेर हिरासतमा राख्न मिल्छ? आत्महत्या गर्न बाध्य बनाउन मिल्छ? आत्महत्या बालेनको एकल निर्णयले त्यो पनि प्रतिशोध महानगरको मेयर हुँदा नसकेको चाहिँ त्यो सुकुम्बासी बस्ती हटाउन नसकेपछि प्रधानमन्त्री हुने बित्तिकै पहिलो काम उनले के गरे? सुकुम्बासी बस्ती हटाए। सुकुम्बासी बस्ती हटाउँदै गर्दा एउटा मात्र तपाईँले भन्नुहोस् न कि स्वयं बालेनका चाहिँ अब सांसदहरूको घर सुकुम्बासी बस्तीमा परेका छन्, शङ्खमूल एरियामा गएर हेर्नु होला, उनको घर लगायत 5-6 घर बाँकी छन्, 1500 घर भत्काइया छ। सुकुम्बासी बस्ती भत्काउने प्रक्रियामा नि विभेद छ नि त, हुकुम्बासीका घर बचाइया छन्, सुकुम्बासीलाई चाहिँ के रहेछ भने उठाइएको छ, त्यो पनि रातको 12 बजे उठाइया छ, कुनै आफ्ना सामानहरू लान सकिया छैन। त्यति मात्र नभइकन तपाईँले सामान्य भन्नुहोस् सामान्य फुटपाथ व्यापारीहरू जो गुजारा चलाउँदै आएका टेम्पोमा राखेर सामान बेच्ने व्यापारीको टेम्पोमा एउटा भत्काइया के अरे भिरबाट खसालिदिएछ, हो काफल व्यक्त गरेका दिदीबहिनीहरूको डोकै खोसिया छ अनि त्यसपछि विद्यार्थीका मोबाइल 500 मोबाइल त पानीमा डुबाइया छ त्यो मोबाइल सामान्य हो त्यो राज्यको सम्पत्ति हो भने राज्यको सम्पत्तिको के अब उहाँहरूले माया हुन्छ र सिङ्गो सिंहदरबार चाहिँ सर्वोच्च अदालतहरू लगाएर राजकीय संरचना 26 चाहिँ संरचना जलाएर सत्तामा पुगेका पात्रहरूले त यो मतलब माया गर्ने कुरा भएन तर यहाँसम्म आउँदा महँगी दक्षिण एसियामै सबभन्दा महँगी छ कालाबजारी छ तस्करी छ है पेट्रोलियम पदार्थ भन्दा अझ तपाईँले बालिन आउने बित्तिकै हाफ सिलिन्डर भनेर चाहिँ चौथाई सिलिन्डर दिने कमिसन खाने सुरु भएको र अब अहिलेको बजेटसम्म आउँदा अर्थमन्त्री सोरिन वाग्लेजीले पेश गरेको बजेट भले उहाँले अमेरिकामा पढ्नुभयो हार्वर्डमा पढ्नुभयो विश्व ब्याङ्कको जागिर खानुभयो होइन किताब त पढ्नु भएछ तर मुलुक पढ्नु भएछ मुलुकका समस्या पढ्नु भएछ होइन अहिले यहाँ बजेटमा जाँदाखेरि कहीँ न मुलुक छ न मुलुकका समस्या छन् न विकास निर्माणमा कहीँ बजेटै छैन तलसम्म आएको छैन तल भत्ता बढाइया छ कर्मचारी सेवा सुविधा बढाइया छ शिक्षकको तल भत्ता बढाइया छ तर त्यसरी स्थानीय सरकार मार्फत अब तल विनियोजन गर्नुपर्ने स्थानीय सरकारलाई बजेट थपिया छैन तल भत्ता चाहिँ बढाएपछि अब स्थानीय सरकार कसरी सञ्चालन हुन्छ विकास निर्माण कसरी काम हुन्छ भनेपछि सरकार अब सरकारी विद्यालयलाई अनुदान रोकिएको छ निजी विद्यालयलाई कर बढाइया छ अस्पताललाई कर बढाइया छ होइन अब 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने किसानहरूलाई के गरिया छ भ्याट लगाइया छ 5% भ्याट लगाइया छ यसरी हेर्दाखेरि अब मल पाइएको छैन अहिले किसानलाई मल चाहिएको छ मलको हाहाकार छ मल एक बोरा मल पनि प्राप्त गर्ने स्थिति छैन
1: होइन सरकारले सबै कामहरू गरिरहेको छ क्या सरकारले आज जादुको छडी चल्छ
4: मलाई भन्नुहोस् त
1: जादुको छडी चल्छ राजन दाहालजी रातको रात दिउँसोको दिउँसो हुन्छ सबै कुराहरू चिया उद्योगहरू पनि बन्द छन् यतिखेर चिया उद्योगको बारेमा पनि सरकारले सोचिरहेको छ चिया खाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूले अहिले
4: अनि तपाईँले यति चाहिँ त भनिदिनु पर्यो कि दैनिक जनताका दैनिकी गतिविधिहरूमा त सरकार अभिभावक हो नि त मल चाहिएको छ अहिले जनतालाई अब मकैमा मल हाल्न चपरो अब धान रोपाई सुरु
1: भयो स्थापना गर्ने भनेको छ नि त सरकारले
4: अनि भदौमा मल ल्याइदिएर हुन्छ कार्तिकमा मल ल्याइदिएर हुन्छ
1: कारखाना चलाउने भनेको छ सरकारले
4: अनि मुख्य कारखाना चलाउने भने त अहिलेको कुरा हो र भने
1: फेसबुकमा चलिसकेको छ अब यसपछि अब भौतिक रूपमै चल्छ
4: मैले यहाँलाई भने कि कमसेकम तपाईँले प्रश्न उठाउनु भयो 83 चिया चाहिँ उद्योगहरू बन्द किन भए भारतसँग कुटनीतिक भारत सरकारसँग कुटनीतिक संवाद गर्नुपर्ने होइन परराष्ट्र मन्त्रीजी भारत जानुभयो भारत गएर फर्केर आएपछि चिया उद्योग बन्द भए हजारौंको रोजगारी खोसिनु
1: तर भारत र नेपालको सम्बन्ध एकदम सुमधुर छ है अहिले राजनीतिक रूपमा
4: असन्तुलित छ कुटनीतिक सम्बन्ध चाहिँ पुरै कमजोर छ त्यसको पछिल्लो परिणाम भनेको के हो भने चिया उद्योग बन्द हुनु चिया निर्यात रोकिनु अझ त्यति मात्र होइन कि अब भारत मार्फत आउने हाम्रो जो सहज सम्बन्ध सरल सम्बन्ध जो थियो त्यो सरल सहज सम्बन्ध बिस्तारै बिग्रिँदै गएको छ अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक सम्बन्धमा चाहिँ कहीँ पनि कायम गरेको छैन उल्टो नेपालले भारतको जमिन मिचेको छ भनेर चाहिँ सम्मानित संसदको रोस्टमबाटै बोल्ने प्रधानमन्त्री कसरी प्रधानमन्त्री हुन सक्छ भन्नुहोस् त भारतले लिपुलेख लिम्पियाधुरा र कालापानी मिचेर हाम्रो अनुमति बिना हामीलाई जानकारी नदिइकन चिनिया सरकारसँग लिखित सहमति गरेर उसले आवाजाज सुरु गरिसक्यो त्यहाँ अब्जेक्सन छैन कुटनैतिक वार्ता छैन संवाद छैन आवश्यक परे अन्तर्राष्ट्रिय अदालत जानुपर्छ संरक्षण जानुपर्छ त्यो प्रक्रियातिर छैन उल्टो नेपालले भारत जमिन मिच्या छ भने त कालापानी लिम्पियाधुरा र लिपुलेख भारतकै हो भन्न खोज्या हो नि त पालनले घुमाउरो पाराले यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदबाट दिने
1: होइन उहाँले त अब सीमाको विवाद छ सीमा समस्यासँग समाधान गर्नुपर्छ दश गजाका विवादहरूलाई चाहिँ सुल्झाउनु पर्छ भनेर अन्तर्राष्ट्रियकरण गर्न खोज्नु भएको यो मुद्दालाई भनेर राज्यसभाका सांसदहरूले त्यत्रो कुर्लिएको सुन्नु भएन राजनजी
4: अनि भारतको जमिन नेपालले मिच्याएको छ भनेर कहीँ देखाउनु परेन त्यो भने त सही
1: त्यो मिचेकै छैन अब कहाँबाट देखाउने भन्या क्या अब टङ स्लिप भयो भन्ने कुरा आइरहेछ नि त
4: टङ स्लिप यस्तो विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार पात्र राष्ट्र प्रमुखले चाहिँ बोल्न मिल्छ त्यसमा माफी माग्नु पर्दैन गल्ती भएपछि माफी माग्नु पर्दैन अराजक यो अहिलेको भालेन सरकार भने त भालेन सरकारको मन्त्री परिषद भनेको चाहिँ मैले तीनटा भनेको छ अराजक ठग र अवसरवादीहरूको केन्द्रीकरण हो त्यहाँ ठगहरू छन् हरेक मन्त्री ठग छन् ठगी प्रकरणमा जोडिया छन् हेर्नु होला तपाईँले हरेक मन्त्रीको पृष्ठ
1: देश बनाउने टोली हो नि त त्यो
4: देश बनाउने टोली त देखिहाल्नु भयो तीनजना चाहिँ टोली मध्ये एउटा टोली एउटा मन्त्रीले त खुट्टा भाँदिन्छु भनेर सुनिहाल्नु भयो कानूनी प्रक्रिया
1: ठेक्का पट्टा लिने काम नगर्ने अलपत्र छोड्ने जनतालाई दुःख दिनेहरूलाई चाहिँ ठेक्का खुट्टा भाँच्छु भने होइन खगेन्द्र सुनारको अभिव्यक्ति सुन्नु भएन राम्रो रोड बनाएर कम्मर भाँच्ने भन्ने कुरा भएको हो त्यसलाई चाहिँ गलत ढंगले व्याख्या गरियो भनेर एउटा सांसदले बचाउ गर्दै थिए
4: अनि अहिले पछिल्लो समय विकास निर्माणका कामहरू ठप्प भएको कुरा बालन सरकारलाई थाहा रहन्छ किनकि मूल्य समायोजन भएको छैन महँगी बढेको छ राष्ट्र ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कले मूल्य समायोजन गरिदिएको छैन हो सार्वजनिक खरिद होइन समस्या छ त्यसपछि गएर अहिले भिटामिन पक्की सडक निर्माण प्रक्रियामा चाहिँ कच्चा पदार्थ पाइँदैन भिटामिन लगायतका कच्चा पदार्थ भारतले रोकिदिएको छ होइन यी सबै कारणले गर्दा निर्माण कार्य ठप्प भएको छ, बजेट तल नपठाउने, होइन काम गरेको भुक्तानी नदिने, कच्चा पदार्थ ल्याउन चाहिँ कमसेकम छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध समुद्र सम्बन्ध कायम नगर्ने, अराजक अभिव्यक्ति दिँदै हिँड्ने, अनि त्यसपछि निर्माण कम्पनीहरूले पनि काम कसरी गर्छन्? निर्माण व्यवसायीहरूलाई निर्माण काम गर्ने वातावरण दिनाले काम गरेन भने विद्यमान कानूनसम्मत कारवाही गर्ने हो, खुट्टा मात्रै होइन। त्यसो हो भने के अरे मन्त्रीले निर्माण व्यवसायको खुट्टा भाँच्दा निर्माण व्यवसायले मन्त्रीको खुट्टा भाँच्यो भने कारवाही गर्ने नगर्ने?
1: निर्माण व्यवसायहरूले त खुट्टा बचाउ अभियान शुरू गरिसकेका छन्, उनीहरू त किन खुट्टा भाँच्छन् र? होइन
4: होइन, मैले समग्र प्रक्रियामा जाँदा पछिल्लो समय यहाँलाई थाहा होला, स्वास्थ्य शिक्षामा कर स्वास्थ्य बिमा हटाइया छ, अहिले चाहिँ बिमा जो थियो स्वास्थ्य बिमा थियो नेपाल सरकार तर्फबाट दिँदै आएको अहिले हटाइया छ र अहिले बिमा लागू हुँदैन
1: है।
4: करका दरहरू हेरफेर भएका छन्, करका दरहरूको अग्रिम चुहावट भएर बिवाइडी गाडी झन् ४ खरब के 4 अरब कमिसन प्रकरण आइरहेकै छ। त्यो बारेमा सुदन गुरुङको चाहिँ अब ठगी प्रकरण बाहिर आयो, छानबिन समितिको नाममा फेरि के गरियो 49 दिनपछि फेरि उनीहरूलाई पुनर्वहाली गरियो, त्यो प्रतिवेदन बाहिर ल्याउनु पर्दैन, सार्वजनिक गर्नु पर्दैन? राष्ट्रपति महानगर आयोगले किन दोषी किटान गरेका पात्रहरूलाई दण्डित गर्नु पर्दैन? राष्ट्रिय मानव अधिकार आयोग सामान्य होइन, राष्ट्रिय मानव अधिकार आयोगको आफ्नै के छ भने मानव अधिकार उल्लङ्घन गरिएको छ, किनभने राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनमा बाजेन्द्र रविको नाम नहटाइकन सार्वजनिक गर्नै दिएन। यस्तो स्वेच्छाचारी अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट यो मुलुक चलाउन सकिन्छ? मुलुकका समस्या दीर्घकालीन समाधान गर्न सकिन्छ? संविधानको रक्षा गर्न सकिन्छ? अहिले सबै असंवैधानिक प्रक्रिया छ, सरकार संविधान सम्मत बनो तर सरकार सञ्चालन असंवैधानिक छ, अलोकतान्त्रिक छ, होइन निरङ्कुश छ, स्वेच्छाचारी छ, जनविरोधी छ। यो राष्ट्र र जनताप्रति उत्तरदायी छैन, चाहे कानुनी हिसाबले हेर्नुहोस् चाहे नैतिक हिसाबले, दुइटै हिसाब किताबबाट हेर्नुहुन्छ भने यो सरकार गैर जिम्मेवार छ। नैतिकताको त खडेरी नै छ, अनैतिक छ, भ्रष्टै छ, तपाईँले कति धेरै हुन्छ अब अनैतिकता छ, तपाईँ आफै देख्नुहुन्छ, जानकार हुनुहुन्छ, कतैबाट पनि हामीले यसलाई
1: आशा गरौँ देश बन्दैछ भन्ने किसिमले आशा गरौँ राजनजी बिहान बिहानको एउटा मोर्निङ सोबाट होइन देश र
4: जनता एउटा मात्र गएका 3 महिनामा सरकार सञ्चालन प्रक्रियामा एउटा मात्र उज्यालो देखाइदिनुहोस् न त, एउटा यति चाहिँ काम राम्रो गरेछ यो बालेन सरकारले भनेर देखाइदिनु होला त, भनिहाल्नु भयो अघि नै तपाईँले दिपक भट्ट तीर्थराज अरियालहरूको मुद्दा त म सारणलेखा समितिको सदस्य हुँदै अख्तियारमा पठाएर तागेत चिठी तपाईँले ती गएर संसदको सारणलेखा समिति हेर्न सक्नुहुन्छ, कुन कुन महिनामा मुद्दा गयो र कतिपटक चाहिँ तागेत चिठी लेखियो होइन प्रगति विवरणको निम्ति। त्यस कारणले गर्दाखेरि त्योभन्दा बाहेक भ्रष्टाचारलाई बचाउने होइन आफै भ्रष्ट छन्, आफै ठग छन्, होइन आफूलाई आफ्नालाई काखा तपाईँले हेरिहाल्नुभयो बडुवा पदोन्नति प्रक्रियामा, व्यवस्थापिकालाई बदनाम संसदलाई बदनाम गराउने, न्यायपालिकालाई विवादित बनाउने र यो व्यवस्थालाई सिध्याइदिने प्रक्रियातिर बालेन छन्। उल्टो काम गरेका छन्, तपाईँले न्यायपालिकामा चौथो वरियता क्रमको न्यायाधीश ल्याएर प्रधान न्यायाधीश बनाउनु मिल्छ? आफ्नो अनुकूलताको काम गर्न हो, आफ्ना सबैसँग अब सबभन्दा धेरै मुद्दा अहिले के छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध संसद र मन्त्रीहरूका चाहिँ प्रधानमन्त्रीका मुद्दाहरू छन् अहिले अख्तियारमा,
1: होइन रवि लामिछानेका त संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दाहरू धमाधम फिर्ता भइरहेछन् नि त अहिले, किनभने
4: त्यसैको लागि चौथो नम्बर वरिताक्रमको
1: न्यायाधीश ल्यायो, प्रतिशोध साध्य हो नि त त्यतिखेर, त तपाईँ पनि हुनुहुन्थ्यो नि त समितिमा, उहाँको त कुनै पनि समयलाई देख्नु भएन नि त तपाईँले पनि त्यतिखेर,
4: होइन सहकारी छै प्रकरण सम्बन्ध नदेखिएको तर गोर्खा मिडिया प्राली मार्फत 65 करोड 54 लाख चाहिँ अपचलन गरेको कम्पनी ऐन अन्तर्गत कारवाही गर्नु भनेर लिखितै पठाएको छ त नि, भने
1: होइन कारवाही गर्नु त भनिएको छ कि तर सम्पत्ति शुद्धिकरण लाग्नु, संगठित अपराध लाग्नु होइन,
4: होइन सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रालीमा गएर अपचलन गरेको भन्ने कुरा चाहिँ के हामीले झुटो बोल्यायो र? उहाँले क्लिन चिट लिनु पर्दैन, 65 करोड 54 लाख तिरेर सफाई लिनु पर्दैन, अनि अर्को संसद न्यायालयले परिवर्तन गरिदिने सम्पत्ति शुद्धिकरण र अब भ्रष्टाचारका मुद्दा लाए पनि संसद पद सांसद पद नजाने भनेर संसद न्यायालयले उहाँले के गर्नुभएको छ बदल्नु भएको छ। सुशासनको सन्दर्भमा पनि सबभन्दा बढी अनैतिक र चाहिँ अलोकतान्त्रिक गैर कानून ढंगले चलिरहेको बालिन सरकारलाई ठिक छ भन्ने चाहिँ एउटा पनि आधार छैन उहाँ, यहाँले यसै गरी बालिन सरकारका मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई बोलाएर सोधिदिनु होला,
1: होइन म बोलाउँदैछु, यसपछि अब चाहिँ सार्वजनिक लेखा समितिको सभापति समीक्षा बास्कोटासँग गफ गर्दैछु। राजन दाहालजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,
4: यहाँलाई विशेष धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता राजन दाहाल, श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: यतिकै हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सामान्य लेखा समिति कानून समितिका सभापति समीक्षा बास्कोटा यतिखेर प्रत्यक्ष रूपमा जोड़िनु भएको छ। बास्कोटा जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्ते, धेरै धेरै धन्यवाद।
1: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उभार लागेको छ। अब चितवनमा तपाईँहरू जाने क्रम होला, त्यहाँ जम्मा हुँदैछन् नेता कार्यकर्ताहरू। रवि लामिछानेको विकल्प कोही पनि देखिएन पार्टीमा, उहाँलाई चाहिँ अब एकदम बलियो बनाएर ल्याउँदै हुनुहुन्छ होइन?
7: हजुर, डेफिनेटली। अब यसो पहिलो महाधिवेशन भनेको एकदमै उत्साहपूर्णै हुन्छ नयाँ दलको लागि। यो धेरै वैचारिक द्वन्द्वहरू यताउता सबैलाई संस्थागत गरेर जाने थलो हो होइन, र अहिलेसम्म तदर्थ समिति बनिराखेको थियो र पहिलो महाधिवेशनबाट चाहिँ एउटा म्यान्डेट लिएर आउने ठाउँ पनि हुन्छ। र अहिले यसो हेर्दाखेरि जसले यो पार्टी निर्माण गर्यो, यतिका वर्ष दुःख गर्यो र जसले जसरी सबैलाई नेता बनाइदियो, उहाँलाई चाहिँ उहाँको विकल्प देखिँदैन र उहाँकै वरिपरिमा सभापतित्वमै यो महाधिवेशन सम्पन्न हुन्छ।
1: अधिकारीहरूमा पनि सर्वसम्मति जुट छ वा चाहिँ मतदान नै हुने सम्भावना के छ अहिलेसम्म?
7: होइन, यसमा ठोस आइसकेको छैन। हामी केन्द्रीय महाधिवेशन कसरी जाने, सर्वसम्मति हुन्छ या त लोकतान्त्रिक प्रक्रियामा अप्नाउँछौ, वा हामी आन्तरिक लोकतन्त्रमा पनि विश्वास गर्ने, हरेक प्रदेशहरूको हेर्नुभयो भने आन्तरिक लोकतन्त्रमै विश्वास गरेर लोकतान्त्रिक प्रक्रियामै गएको छ। त्यो देख्दाखेरि प्रक्रियामा जान पनि सक्छ होइन। अब सभापतिजीले यसलाई चाहिँ यसरी लिएर जानुपर्छ, यो पहिलो महाधिवेशन हो भन्ने केही विषय आएछ भने त्यसमा पनि वृहत छलफल होला। त्यसबारे ठोस अहिले यसरी भन्ने भइसकेको छैन। जुनै रूपमा जाँदाखेरि पनि त्यसले पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्छ भन्नेमा चाहिँ म विश्वस्त छु, किनभने यसमा विभिन्न समूहहरू जोडिएर आएका छन्, तिनलाई पनि एड्रेस गरेर जानुपर्ने सभापतिजीको दायित्व पनि हो छ होइन। अब त्यो हिसाबले गर्दाखेरि यो सहमतिमा जाँदा पनि राम्रै हुन्छ, भएन भने लोकतान्त्रिक प्रक्रियामा गयो भने पनि सबैजनाले आफ्नो एउटा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको भएर त्यसलाई सहर्ष स्वीकार गरेर पार्टीले सही नेतृत्व स्थापित गर्छ भन्नेमा विश्वस्त छु।
1: होइन, रवि लामिछानेजी त राष्ट्रिय स्वतन्त्र पार्टीको लागि सुपर हिरो होइन आज?
7: अब यस्तो छ, मैले सुपर
1: राष्ट्रपति रवि लामिछाने सुपर हिरो नि, अहिले त नेता कार्यकर्ताहरूमा यही त छ नि त जताततै।
7: होइन, जसले यो पार्टीलाई निर्माण गर्यो, जसले यो पार्टी बनाउनलाई निर्माण के अरे विभिन्न भूमिका खेल्यो, जसले पदको केही नभनिकन तपाईँले देख्नुभयो भने सायदै प्रधानमन्त्री बन्नलाई कचरो रस्ता कसी पर्छ सबै दलहरूमा होइन, त्यसलाई आफूले बोलेको वचनलाई पूरा गर्नुभयो र म सुपर हिरो पार्टीको मात्र होइन, उहाँले राजनैतिक रूपमा चाहिँ यो देशको अभिभावकत्व लिनुभएको छ। र मैले सायद अस्ति तपाईँकै कार्यक्रममा भनेको थिएँ कि थिइनँ थाहा छैन, मैले सभापतिजीलाई एकचोटि भनेको थिएँ, अरूले राजनीति गर्दै गर्दाखेरि तपाईँले चाहिँ राजनीति जितिसक्नुभयो, इतिहासले यसको मूल्याङ्कन आज गर्छ कि गर्दैन थाहा छैन, तर भविष्यमा गर्छ, किनभने भने हाम्रो भर्खरै राम्रो मूल्याङ्कन गर्ने पद्धति पनि बसिसकेका छैन होइन, इतिहासले अलि ढिलो सम्झिन्छ, तर रवि लामिछानेले या त सभापतिले गर्नुभएको त्याग बलिदान र यो सहकार्यलाई चाहिँ इतिहासले मूल्याङ्कन गर्छ।
1: मतदान गर्ने हो भने त रवि लामिछानेलाई एउटा तराजुको एउटा पाल पल्लामा, अर्कोलाई केही नेताहरूलाई अर्को पल्लामा राख्दाखेरि रवि लामिछाने नम्बर वानमै आउनुहुन्छ नि त, जनताहरूले त त्यो किसिमले बुझाएको छन् नि त उहाँलाई।
7: होइन, त्यो त त्यो बुझ्नु स्वाभाविकै हो, नागरिकले जुन माया अपेक्षा रवि लामिछाने सभापतिजीबाट राख्नु भएको छ त्यो अपेक्षा राख्नु स्वाभाविक हो, र उहाँले त्यो नागरिकले राखेको अपेक्षामा आफू खरो उत्रिनु भएछ, भलै उमेरमा सानो हुनुहोला तर उहाँले यो देशको अभिभावकत्व लिइरहनु भएको छ र समग्र देशको राजनीतिलाई नयाँ दिशाले अगाडि बढाउन उहाँको पहल कदम चाहिँ उहाँबाटै हो। र पटक पटक सभापतिजीले चुनावी अभियानमा पनि जसरी वरिष्ठ नेता प्रधानमन्त्रीले पनि मेरो नेता पनि रवि लामिछाने हो सभापति हो भनेर जसरी आदर सम्मान गर्नुभएको छ यसले के देखाउँछ भन्नुहुन्छ भन्दाखेरि उहाँ हामी सबैको नेता हो यो देशको नेता हो रवि लामिछाने।
1: अब अहिलेको अवस्थामा चाहिँ रवि लामिछानेजीकै विषयमा कुरा गर्ने हो भने त यहाँले भन्नुभयो प्रधानमन्त्री पद त्याग गर्नुभयो कति रसाकसी हुन्छ अरू दलमा भन्नुभयो प्रधानमन्त्री बन्ने बाटो त सहज रूपमा निर्माण हुँदैछ नि त अहिले त होइन
7: होइन यसलाई त्यसरी लिनु भएन उहाँ त्यति सानो विषयमा त्यस्तो महत्वाकांक्षा राखेर भन्दा पनि उहाँ आफ्नो भन्दा पनि अरूको लागि र देशको लागि अहिलेसम्म जे भएन त्यसमा दृढ़ संकल्प लिएर अगाडि बढ़नु भएको छ र
1: प्रधानमन्त्री बन्ने बाटो अटोमेटिक रूपमा खुला हुँदैछ क्या जनताले
7: खुल्लै भए पनि उहाँले जे बोल्नु भएको छ र जे कमिटमेन्ट गर्नु भएको छ त्यो कमिटमेन्ट भन्दा पछाडि हट्नुहुन्न भन्ने मेरो पूर्ण
1: आन्तरिक रूपमा दुई दुई वर्ष त हो नि दुई वर्ष
7: त्यो मलाई थाहा जानकारी नभएको विषयमा मैले बोल्ने कुरा भएन
1: थाहा छैन राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद नेता होइन तपाईँलाई थाहा छ नि त आन्तरिक
7: यो विषय होइन तपाईँलाई थाहा रहेछ हेर्नु खेम्ची होइन मलाई थाहा छैन र हामीले जाँदैखेरि नै चुनावमा जाँदैखेरि नै बालेन्द्र शाह यो हाम्रो भावी प्रधानमन्त्री भनेर लिएर गएको र त्यो विषयमा मलाई जहाँसम्म लाग्छ सभापतिजीले पनि त्यसरी नै यसलाई अगाडि बढ़ाइरहनु भएको छ
1: पाँच वर्षसम्म त बालेन्द्रजीको नेतृत्व सर्वस्वीकार्य हुन गाह्रै छ नि त त्यहाँ त निकै ठुलो विस्फोट होला जस्तो देखिसकेको छ अहिले
7: होइन त्यसमा त अब केही कमी कमजोरी भएको छ भने प्रधानमन्त्रीले पनि यसलाई स्वीकारेर जानु पर्यो सहज बनाएर जानु पर्यो
1: होइन मन्त्रीहरूले चाहिँ निर्माण व्यवसायका खुट्टा भाँच्ने प्रधानमन्त्रीले चाहिँ यो देशको नेपालले नै अर्का देशको सीमा मिच्याएछ भनिदिने अनि याच्याम पीएम आईएम बाहेकहरू कुनै पनि यो देश बनाउने मान्छे नै नहुने यस्ता प्रवृत्तिले त अनि कसरी सम्भव होला र पाँच वर्ष भने क्या समीक्षाजी
7: सँगसँगै उहाँले के लेख्नु भयो भने मलाई के अरे विकेन्डमा जिस्किन दिनुहोस् भनेर लेख्नुभयो सो मैले चाहिँ त्यो उहाँको फेसबुक पोस्टलाई चाहिँ उहाँलाई अब हप्ताभरि काम गरेपछि साथीसितको रमाइलो अब भलै प्रधानमन्त्रीले रमाइलो गर्नुहुन्छ कि हुँदैन भन्ने फेरि अर्को बहस होला होइन कहिलेकाहीँ चाहिँ यो कुरालाई म कतातिर जोड्छु भन्दाखेरि नि नेपालमा चाहिँ हामी सांसद अनि मन्त्री प्रधानमन्त्रीहरूले के गरिरहेछ भनेर अलिक बढी नै चासो दिन्छौँ होइन विदेशतिर हेर्ने हो भने चाहिँ उहाँहरू ठ्याक्क मन्डे टु फ्राइडे आफ्नो काम गर्नुहुन्छ अब स्याटरडे सन्डे चाहिँ विकेन्डमा चाहिँ आफूले इन्जोय गरेर पारिवारिक टाइम दिएर आफू एकदम नर्मल लाइफ बिताइरहनु भएको हुन्छ कोही बीचमा भेटिरह हुन्छ कोही नर्मल क्याफेमा गएर कफी खाइरह हुन्छ होइन यसलाई नर्मलाइज गर्न पनि जान्नु पर्यो भन्ने जस्तो लाग्छ र बालेन्जीले
1: नाङ्गिने गरी किन सिको गर्नु अलिकति पचाउने गरी सिको गर्नु अब होइन त्यो ढङ्ग चाहिँ अगाडि बढ्नु भन्ने सुझाव हो क्या नागरिकहरूको उहाँलाई चाहिँ
7: प्रधानमन्त्रीजीले लिने विषय हामीले उहाँलाई नागरिकको यस्तो सुझाव छ भनेर जानकारी भएकै होला त्यो हिसाबले लिनु होला र
1: अनि तिनजना बाहेक यो देश बनाउने अरू छैनन् तपाईँ होइन यो देश बनाउने समीक्षाजी
7: यो देश बनाउन त सम्पूर्ण नेपाली नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका 182 सांसद छन् 81 सांसद यो झन् नभएको भए प्रधानमन्त्री बन्ने धारा 76 त त्यही भन्छ सो भनेको देश बनाउन सबैको कन्ट्रिब्युसन यसले कस्तो हो भन्दाखेरि एक्जिक्युटिभ काम गर्नमा अगाडि कोहीको रोल होला कसैले ब्याकएन्डमा बसेर काम गर्नु होला जस्तो सभापतिजी अहिले ब्याकएन्डमा बसेर काम गर्दै हुनुहुन्छ होइन उहाँले फ्रन्टमा त अन्य व्यक्तिहरूलाई काममा जिम्मा दिएर उहाँ अगाडि हुनुहुन्न नि त पिक्चरमा एक्जिक्युसन गर्ने पिक्चरमा हुनुहुन्न उहाँ पछाडि पार्टीको जिम्मा लिएर काम गर्दै हुनुहुन्छ पार्टी नेतृत्वमा बसेर काम गर्दै हुनुहुन्छ तर राज्यको राज्य सत्ताको नेतृत्वमा त अन्य साथीहरू बसेर काम गर्दै हुनुहुन्छ अनि यो कलेक्टिभ इफोर्ट हो कि अब कसैले भन्ला होइन होइन मैले धेरै गरेको छु कम बेसिकमा होला तर इट्स अ कलेक्टिभ एफोर्ट र यसमा नागरिकले हामीलाई मतै नदिएको भए नागरिकले मतै नदिएको भए हामी यहाँ पुग्दै पुग्दैनथ्यौँ भन्दै गर्दाखेरि नागरिकको पनि साह्रै ठूलो भूमिका छ यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार निर्माण अहिलेको काम तौर तरिका यो सबैमा भनेपछि इट्स अ कलेक्टिभ एफोर्ट सबैको एफोर्टलाई हामीले कलेक्टिभ रूपमै बुझ्नुपर्छ त्यसमा मैले धेरै गरेँ तैँले थोर गरिस् या म मात्र हो भन्ने चाहिँ यो अलि राम्रो हुँदैन यसलाई सबैले समयमै बुझेको राम्रो
1: महाधिवेशनको भागभण्डा कसरी हुँदैछ बालिन टिमलाई के दिइँदैछ
7: यो कस्तो नै नेपाली राजनीतिले जानेकै भागभण्डा नेपाली राजनीतिले जानेकै गुटगत राजनीति हामी त्यो गुटगत राजनीतिमा पनि छैनौँ भागभण्डामा पनि
1: देखिसकेँ समीक्षा बास्कोटाजी ओपन सेक्रेट छ अधिवेशनहरू हामीले हेरिरहेछौँ मुक्का हानहानदेखि लिएर चाहिँ होइन लडाईँ त त्यहाँ
7: छैन यसो हो अब पहिलो दल बनेको छ, चौथो दलबाट खोलेको चार वर्षमा एकैचोटि पहिलो दल बनेको छ, पदका लागि पदाधिकारीका लागि रस्साकसी हुनु सामान्य कुरा हो, र जहाँ जहाँ आउनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीमा लामो समयदेखि लागेका साथीहरू, कोही अहिले नयाँ जोडिएका साथीहरू, अब भनौँ न लोकतान्त्रिक प्रक्रियामा जाउँ भनेर आउनु, मैले त्यसलाई आन्तरिक लोकतन्त्रको भरपूर उपयोग गरेको भन्ठान्छु। त्यसमा गुटगत छैन, हामी एउटै गुटमा छौँ, त्यो हो भनेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने गुटमा छौँ होइन, र मैले त कहीँ त्यस्तो गुटहरू देखा पनि छैन। गुट देखा भए त अहिलेसम्ममा है यो प्यानलबाट यो उम्मेदवारी, यो प्यानलबाट यो उम्मेदवारी भन्ने हुनुपर्ने, अहिलेसम्म महाधिवेशन आइ नै सक्यो, कसैको त्यस्तो केही पनि आएको छैन होइन, भनेपछि हामी एकै ठाउँ छौँ, भले अब सक्षम क्षमतावान उत्कृष्ट साथीहरू नेतृत्वमा
1: आउनुहुन्छ। संचार माध्यमहरूमा के आइरहेछ भने जाँदा जाँदै अब यो राष्ट्रिय स्वतन्त्र पार्टीमा टिम मिलाउनका निम्ति करिब तीनजना चारजना पदाधिकारी र चाहिँ 35 जना केन्द्रीय सदस्य दिने बालिन टिमलाई भन्ने आइरहेछ।
7: त्यही मिडियामा त के आउँछ हेर्नुहोस्, मिडियाले नै पार्टी फुटाइदिन्छ, मिडियाले नै पार्टी जोडिदिन्छ, मिडियाले नै गुट क्रिएट गरिदिन्छ, मिडियाले नै गुट पनि हटाइदिन्छ होइन। अब सबै कुन लेभलबाट कुन तहको सूचनालाई के भनेर प्रेसिट गर्छ मैले त्यतातिर ध्यान दिन चाहिँ, हामी के गर्छौँ भन्ने चाहिँ महत्वपूर्ण हो। हामी जे गर्छौँ हामी ठिकठाक हिसाबले काम गर्छौँ, सक्षम नेतृत्वलाई स्थापित गर्छौँ, र त्यो नेतृत्वले अब यो देशको पहिलो दललाई राम्रोसँग सञ्चालन गरेर प्रादेशिक र स्थानीय चुनावमा लिएर जान्छ भन्नेमा विश्वस्त छौँ। यहाँ राजनैतिक गुट छैन।
1: के छ चितवनको महाधिवेशनको पूर्व सन्ध्यामा के भन्नुहुन्छ नेता कार्यकर्ताहरूलाई, देशभर सुनिरहनु भएको छ
7: नेता कार्यकर्ता सबैजनालाई। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूले नै बनाउनु भएको पार्टी हो, यहाँहरूको माया, यहाँहरूको भरोसा, विश्वासले बनेको पार्टी हो, र चितवनमा हुने महाधिवेशनलाई सभ्य भव्य बनाउन पनि हाम्रै योगदान चाहिन्छ, हाम्रै भूमिका महत्वपूर्ण हुन्छ, र यो केन्द्रीय अधिवेशन हो, केन्द्रीय अधिवेशन पहिलो अधिवेशन भएको भएर पार्टीलाई ड्राइभ गर्न सक्ने क्षमतावान उत्कृष्ट सक्षम नेतृत्वलाई चाहिँ यहाँहरूले साथ सहयोग दिएर अगाडि बढाइदिनु होला भन्न चाहन्छु।
1: तपाईँको उम्मेदवार के छ पदाधिकारीमा हो समीक्षा जी, तपाईँ उपाध्यक्षको उम्मेदवार होइन?
7: मैले त्यसबारे के पनि सोचेको छैन, मैले जे जिम्मेवारी पाएर
1: महामन्त्रीमा आउनुहुन्छ त्यसो भए
7: मैले अहिले त्यसबारे के पनि सोचिसकेको छैन होइन,
1: नचाहनु भएको होला तपाईँले।
7: म राजनैतिक प्राणी हो हेर्नुहोस् होइन, अब 10 वर्षदेखि एउटा संगठनमा बसेर पार्टी नै निर्माण गरेर पार्टी एकीकरण गरेर हामी गएको हो होइन, र महाधिवेशन आउँदै गर्दाखेरि
1: लामो समय चलाउनु भयो नि त होइन,
7: हो तत्कालीन विवेकशील साझाको अध्यक्ष हो। अहिले मैले के
1: तपाईँ उपाध्यक्ष महामन्त्री सम्मको दावेदार त हो पक्कै पनि यो पहिलो महाधिवेशन,
7: मैले व्यक्तिगत रूपमा के पनि दावा गरेको छैन। पार्टीमा सक्षम नेतृत्व आउनु पर्यो, म त अलरेडी केही भूमिकामा छँदैछु नि, म भन्दा सक्षम नेतृत्व आउनु भयो भने झन राम्रो हुन्छ भन्ने हुन्छ होइन, र पार्टीलाई काहीँ न काहीँबाट कन्ट्रिब्युट गर्न सकियो भने पार्टीलाई दिगो रूपमा सांगठनिक रूपमा चाहिँ बलियो बनाएर लिएर जान सकिन्छ भन्ने छ। यद्यपि मेरो हालसम्म कुनै पदमा मलाई यही चाहिन्छ भनेर दावा छैन, म त्यस्तो दावा भन्दा पनि
1: समीक्षा चाहिँ तपाईँलाई यो फिट हुन्छ, तपाईँ यसमा चाहिँ तयार गर्नुहोस् भनेर पार्टीबाट।
7: यो यसो हो, हामी कलेक्टिभ रूपमा पार्टी निर्माणमा छौँ भनेपछि कलेक्टिभ रूपमै अगाडि बढ्छौँ होइन, अब यसलाई चाहिँ अहिले नै यो आयो त्यो आयो मेरो यसमा दावा छ यो छ भन्नुभन्दा पनि सक्षम नेतृत्व यो महाधिवेशनले स्थापित गर्छ, अब त्यो स्थापित गर्दै गर्दाखेरि काहीँ न काहीँ कुनै न कुनै भूमिकामा त पक्कै हुन्छ भन्नेमा त्यो दुई मतै भएन होइन, र अहिले जे जिम्मेवारी पाइहाल्छ त्यो जिम्मेवारी पनि आफैमा ठुलो हो है। सो हामीले कहिले काहीँ चाहिँ के लाग्छ भने अब सांसद भइहाल्यो यो पद पाइहाल्यो अब फेरि पार्टीको पनि पाउनुपर्छ भन्दा कयौं साथीहरू पद बिना पनि काम गरिरहनु भएको छ, र हामीले कसरी सोच्नु पर्यो भने हामीसित त अलरेडी केही जिम्मेवारीहरू छ नि त, भनेपछि जिम्मेवारी विहीन साथीहरूलाई पनि जिम्मेवारीमा ल्याउने, उहाँहरूसित कलेक्टिभली काम गर्ने, हामीले एउटा अर्को इच्छा थप्ने, र भनौँ न भोलि चाहिएको खण्डमा हामी त एनी टाइम रेडी छँदैछौँ नि पार्टी संगठनमा काम गर्नको लागि, त्यसलाई त्यसरी लिनुपर्छ।
1: महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार समीक्षाजी।
7: धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बासकोटा भने श्रोता नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार, शुभ दिन।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यति चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140।

0: たいな。
1: ハジュール、ハミカハ、オルノサー、スワディシー、トタ、ビディシー、ブランカ、カプラハルコ、コッパイト、ドウラスワー、トタ、レディス、ジェスカ、アドニック、デザイン、オルサーカ、カプラ、シライノコサータイ、サーカリ、トタ、ボーディング、スクール、キャンパスカ、ドレス、ロス、ポートモリアマ、トヤー、グリンチャ
0: ー。プロパイト、ラメス、パリア、サンパーカ、モバイル、ナバー、
1: オンタノベサーチ、ソービス、オンタウナ、ティルサーレス、
0: イスタン、ダーディングベシー、スカムトル、ムクティナー、バンコ、ティック、アガリ。
1: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीवीसी र अल्युमिनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दि स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीं जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस छ नि यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्युमिनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीवीसी र अल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 विश्वजा धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बालरोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै?
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
0: झोला बोकेर लुखुर लुखुर कतो जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लाग्यो।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270, 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
0: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
0: 9861-7045-47।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसपी परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845-55-66-56, 9828-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812-20-25-53, 9812-20-25-53।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस हे मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगफारम मा असिम टमाटर की ट्रनेल मा सिंगबई सुर सिंगजेपल मुबा होले सिंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिंग सिंगबई अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0125204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा
1: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
1: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861002611 र 0105205042
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070
4: 9851887882 गोल्छी बजारको लागि 0104031 र 9200 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
9: Thank you.
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मिज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मिज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना नयाँ स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एभाले चोकबाट छगर तल
10: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705454
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: केटाजौ आफै उता जाउ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: बाबा बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ। आजै पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ।

0: जापान उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
5: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदि पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-6867-64, 9841-6867-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल, धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बालरोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार, थारिङ एमाले चोकबाट
0: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क CCTV क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0597-33 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-0597-433।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ गरगहना बनाउने जिम्मा पनि माफलै दिएको छ हैन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203314 र 9860571266
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: होइन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस
6: ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै

0: 9051108778 र 98088778.
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
10: 9861705447।
9: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-520-470।
12: 9 10 40 31 16 र 9 20 बजारको लागि 9851 20 49 90 ओम टङ्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनुहुने सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855 97 838 र 9802 40 723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन। एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने केही सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर

सम्पर्क मोबाइल नम्बर 98514 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आउने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा म चाँडै स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अनुसार विभिन्न स्कुल

0: तथा संस्थाका झोलहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोप्राइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454, 9861975447।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिलो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
3: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनका आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98-51-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
11: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट।

0: इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: कति मिठो स्याउ, सुन्तला नि कति मिठो, अङ्गुर पनि खान्न, म त सबै फल खान्छु।

धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: 우리 에러다 라우.
1: 아하, 코티를 한번 먹었어. 까바도 라고.
0: 까바도 오느니? 멀리 디디바니 순사디 거거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिनँ म।
1: ल टिप्नुहोस्,
7: प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-097-437 र 010-590-093 मा सम्पर्क गर्न होला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी, चिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम चुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झुक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: बुढा आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
4: भिटामिन डी,
2: भिटामिन बी 12,
4: आयरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 7 78।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ लगातार रूपमा गलतीको पत्रबाट चाहिँ हामीले अध्ययन गरिरहेका छौं र यो अध्ययनमा चाहिँ हामीले बारम्बार यही सत्य सिकिरहेका छौं कि उद्धार व्यवस्था र कर्मकाण्डबाट होइन तर येशु ख्रिष्टबाट मात्र पाइन्छ र यो एक वास्तविक सत्य हो भन्ने कुरा चाहिँ हामीले यो अध्ययनको यात्राहरूमा निरन्तर रूपमा सिकिरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामीले विशेष गरिकन कुन विषयमा रहेर चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौँ दाइ?
3: भाइ, आजको अध्ययनमा हामी गलातीहरूको आत्मिकी अवस्थाबारे विचार गर्नेछौ। पावलले उनीहरूको पुरानो जीवन स्वभाव र उनीहरू फेरि पुरानै रीतिरिवाजतर्फ फर्कन खोजेको अवस्थालाई सम्झाउँदै चेतावनी दिनुभएको शिक्षालाई यो अध्ययनमा हामी थाहा गर्नेछौ।
2: यसको मतलब दाइ, तपाईँले गलातीहरूको स्वभावको कुरा चाहिँ गर्दै हुनुहुन्छ, यसबाट चाहिँ हामीले के विशेष शिक्षा चाहिँ पाउनेछौँ त दाइ?
3: भाइ, गलातीहरू पहिले मूर्ति पूजक समाजबाट आएका मानिसहरू थिए। उनीहरूले ख्रिष्टलाई ग्रहण गरेपछि नयाँ जीवन पाएका थिए तर पछि फेरि रीतिरिवाज र बाहिरी धार्मिक अभ्यासहरूमा फर्कन थाले। त्यसैले पावलले उनीहरूलाई सम्झाउँदै भन्नुहुन्छ, जीवन दिने ख्रिष्टमा केन्द्रित हुनुपर्छ, केवल बाहिरी विधि र परम्परामा होइन। यो शिक्षा केवल गलातीहरूका लागि मात्र होइन र आजको मण्डली र हामी सबैको लागि पनि अत्यन्त आवश्यक छ भाइ।
2: त्यसो भए दाइ, आजको अध्ययनले चाहिँ अघिल्लो अध्ययनका सत्यहरूलाई अझ स्पष्ट रूपमा चाहिँ जोड्दै हामीलाई चाहिँ आत्मिक रूपान्तरण अथवा सचेत गराउने विषय चाहिँ आजको रहेछ।
3: अवश्य पनि भाइ, यो अध्ययनले हामीलाई बाहिरी धार्मिकतामा होइन तर साँचो आत्मिकी परिवर्तनतर्फ डोर्याउनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको सत्यतालाई अझ गहिरो रूपमा बुझौं।
4: मित्र, प्रभु येशु ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन गलाती 4 अध्याय पद 8 18 पदसम्मबाट देख्नेछौ। आउनुहोस् गलाती 4 अध्याय 8 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तैपनि त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरू तिनका दास भइरहेका थियौ, जो स्वभावले देवहरू त होइनन्। मित्र, यहाँ गलातियनहरू मूर्ति पूजक भएको तथ्यलाई पावल बताइरहेका छन्। जब म गलाती प्रदेश एसिया माइनरमा घुमे, जहाँ 7 मण्डलीहरू स्थापित भएका थिए, मैले देखे पूरा जनसंख्या त्यस कुरामा लीन भएका प्रतिमा पूजाहरूमा लीन भएका। मित्र, पावलले मूर्तिहरूलाई मिथ्या वस्तुको रूपमा वर्णन गर्छन्, अर्थात मूर्ति केही पनि होइन। पहिलो कुरन्थी 12:2 पदमा पावलले तिनीहरूलाई गुंगा प्रतिमाहरू भन्दछन्। तिनीहरू केही पनि थिएनन् र तिनीहरू कति पनि केही पनि बोल्न सक्दैनन्। उसले गलातीहरूलाई भनिरहेका छन्, ती प्रतिमाहरू वास्तविक होइनन् र तिनीहरूले आफै स्वयंलाई ती व्यक्तिहरू कहाँ वास्तविक बनाउन सक्दैनन् जसले तिनीहरूलाई आराधना पूजा गर्छन्। आगे नौ पदमा भनिएको छ, तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा परमेश्वरबाट चिनिएर पनि फेरि कसरी तिमीहरू ती निर्बल र कंगाली तत्वहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ। परमेश्वरबाट चिनिएर को वास्तविक मतलब हो परमेश्वरको मंजूर परमेश्वरको स्वीकृत हुनु। तिनीहरू विश्वासद्वारा ख्रिस्टमा आए र परमेश्वरले त्यो ग्रहण गर्नु हुन्छ। गलाती मण्डलीमा ज्यादा अधिक जति चाहिँ अन्य जाति पृष्ठभूमिबाटका मानिसहरू थिए अहिले तिनीहरू ख्रिस्टियनहरू भएका थिए, तर पनि तिनीहरू मोसाको व्यवस्था तर्फ बढ़िरहेका थिए जुन चाहिँ पाउल बताउँछन् कि तिनीहरू मूर्ति पूजातिर वापस गएको जस्तै हो जसबाट तिनीहरू निक्लेका थिए। अनि दश पदमा भन्छन्, आगे दश पदमा, तिमीहरू दिनहरू महिनाहरू ऋतुहरू र वर्षहरू मान्दछौ। मित्र, तिमीहरू दिनहरू मान्छौ मतलब विश्रामको दिनहरू मान्थे। पाउलले कलसियहरूलाई पनि भने, यसकारण कुनै मानिसले तिमीहरूलाई खानामा अथवा पिउनमा या पर्वको दिन वा औंसी कि विश्रामको दिन मान्ने विषयमा इन्साफ गर्न नपाओस्। कलासी 2:16 पदमा भन्छन्, अनि महिनाहरूले सम्भवत नयाँ चन्द्रमा मान्ने कुराको दर्शाउँछ। राजाको समयमा जुन इसरायलीहरूले मान्ने गर्दथे यसको विरूद्धमा भविष्य वक्ताहरूले थुप्रै थुप्रै पल्ट चेतावनी दिएथे। अनि अर्को शब्द छ समयहरूले चाहिँ ऋतुहरूमा अनुवाद गरिनुपर्छ जुनको मतलब हो पर्वहरू। परमेश्वरले इसरायलहरूलाई 7 पर्वहरू दिनुभएको थियो, तर ती सबै पर्व चाडहरूले प्रभु येशु ख्रिस्टतिर संकेत गर्दथ्यो। अनि अर्को शब्द उल्लेख छ, त्यो वर्षहरू। अनि अवश्य विश्रामिक वर्षको यसले चाहिँ दर्शाउँछ। यी सबै कुराको पालन गर्ने कुराले अन्य जाति विश्वासीहरूलाई फेरि पूर्ण रूपमा वापस मोसाको व्यवस्था अन्तर्गत लाँदछ। आज म विधिवादीहरू मोसाको व्यवस्था पालन गरेको दावी गरिरहेको सुन्छु, जबकि तिनीहरू विश्रामको दिन मात्र पालन गरिरहेका हुन्छन्। मेरो मित्र, सबै व्यवस्था एक प्याकेजमा आउँछन्, एक पोकामा आउँछन्। विश्रामको वर्ष र जयन्ती वर्ष साथमा आउँछन्। याकुब आफ्नो पत्रीमा भन्छन्, किनभने जोसुकैले पनि व्यवस्थाको सबै वचन पालन गरेर एक कुरामा मात्र पनि चुक्यो भने त्यो सब कुरामा के हुन्छ, दोषी ठहर्छ। याकुब 2:10 याकुब भन्छन्। यसको मतलब हो उनी व्यवस्थालाई पालन नगरेकोमा दोषी हुन्छन्। पद 11 भनिएको छ, मैले तिमीहरूका विषयमा कतै तिमीहरूलाई व्यर्थमै तकलीफ मात्र दिए कि भन्ने मलाई डर लागेको छ। पाउल राम्रो प्रकारले भनिरहेका छन् कि ऊ सोच्दछन् कि उसले तिनीहरूको बीचमा आफ्नो समय व्यर्थ गरे, जबकि तिनीहरू अनुग्रहद्वारा उद्धार पाएकोले गर्दा तिनीहरूको व्यवस्थाप्रति फर्काई व्यवस्था कहाँ फर्काई फेरि तिनीहरूको पहिलेको मूर्ति पूजामा वापस गएको बराबरी थियो। उसले तिनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले परमेश्वरलाई मोसाको व्यवस्थाको माध्यमद्वारा जानेका थिएनन्, तर येशू ख्रीष्टमा विश्वासद्वारा। अब हामी व्यक्तिगत भाग पद 12-18 सम्म छ यसमा आएका छौ। यो भद्र शब्द पाउल यस पत्रमा लगाइरहेका छन्। 12 पदमा भन्छन्, ए भाइ हो, तिमीहरू म जस्तै हौ भनी म आग्रहपूर्वक विन्ती गर्दछु, किनकि म पनि तिमीहरू जस्तै छु। तिमीहरूले मलाई केही खराबी गरेका छैनौ। म जस्तै हौ असल अनुवाद हुन्छ जस्तो म छु। गलातीहरू झुट्टा शिक्षकलाई यानी विधिवादी व्यवस्था मान्ने हुँ भन्नेहरूलाई सुनिरहेका थिए र पाउललाई शत्रु जस्तो देखिरहेका थिए, किनकि उसले तिनीहरूलाई सच्चाई बताएका थिए। पाउल भनिरहेका छन्, हामी सबै एउटै जहाजमा छौं, एउटै छौं, हामी सबै विश्वासी हौ, सबै ख्रीष्टको शरीरमा छौं। यस विचारमा हामी सबै एक अर्काप्रति भद्र हुनुपर्छ। अनि 13 पदमा भन्छन्, तर तिमीहरूलाई थाहै छ कि पहिलो पल्ट त मैले शरीरको कमजोरीमा तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। यहाँ पाउल आफ्नो शरीरमा भएको काडाको आधारमा तिनीहरूसँग विन्ती गर्छन्। उसको शरीरमा भएको त्यो काडा के थियो, यानि त्यो शरीरको कमजोरी के थियो, हामी आगे पढ्दै जानेछौ। 14 पदमा भनिएको छ, पद 14मा, तर मेरो शरीरमा भएको तिमीहरूको परीक्षालाई न त तिमीहरूले तुच्छ ठान्यौ न त्याग्यौ, तर मलाई परमेश्वरका दूतलाई झैं अथवा ख्रीष्ट येशूलाई झैं तिमीहरूले स्वीकार गर्यौ। मित्र, पहिलो शब्द भनिएको छ, औ मेरो शरीरमा भएको परीक्षाको मतलब संकष्ट हो, जसलाई अरू ठाउँमा उसले आफ्नो शरीरको काँडा पनि भन्छन्। यहाँ भन्छन् 14मा, तर मेरो शरीरमा भएको तिमीहरूको परीक्षालाई न त तिमीहरूले तुच्छ ठान्यौ न त्याग्यौ, तर मलाई परमेश्वरका दूतलाई झैं अथवा ख्रीष्ट येशूलाई झैं तिमीहरूले स्वीकार गर्यौ। आगे 15 पदमा भन्छन्, तब तिमीहरूको आनन्द कता गयो, किनभने म तिमीहरूका निम्ति गवाही दिन्छु कि यदि सम्भव भए तिमीहरूले आफ्ना आँखा झिकेर मलाई दिने थियो। सम्भवत पाउलको शारीरिक काँडा चाहिँ उनको आँखाको कुनै समस्या थियो र यसले उसलाई प्रत्यक्ष रूपमा आकर्षक बनाउँदैन थियो। तिनीहरूलाई आँखा निकालेर पाउलाई देऊ भन्न सक्दिन यदि उसलाई वास्तवमा अर्को खुट्टाको जरूरतमा भए। स्पष्ट रूपमा पाउलसँग आँखाको रोग थियो जुन त्यस जग्गामा सामान्य आम कुरा हो र यो अधिक रूपमा आँखाबाट पी बहने यसको विशेषता हुन्छ। तपाईहरू राम्रोसँग बुझ्न सक्नुहुन्छ कस्तो आकर्षक उसलाई देखिन्थ्यो जबकि ऊ तिनीहरूको बीचमा सेवा गरिरहेका थिए। यद्यपि उसको आँखामा समस्या भए तापनि पावल भन्छन् तिनीहरूले यसलाई उपेक्षा व्यवस्था गर्यो र अद्भुत तरिकाले मलाई स्वीकार गर्यो जब मैले तिनीहरूलाई सुसमाचार प्रचार गरे। मेरो शरीरको कमजोरीलाई मेरो शरीरको काँटालाई वास्ता गरेन तर म प्रति तिमीहरू आकर्षित भयो मलाई स्वीकार गरेर जब मैले प्रचार गरिरहेको थिएँ तिमीहरूलाई। आगे 16 पदमा भन्छन् यसो हो भने तिमीहरूलाई मैले साँचो बोलेकोमा के म तिमीहरूको शत्रु भए त। मित्र यसो हो भने तिमीहरूलाई मैले साँचो बोलेकोमा के म तिमीहरूको शत्रु भए त। यहाँ पाउल तिनीहरूलाई आफ्नो हृदयबाट यो कुरा सोध्दछन्। तपाईँ जान्नुहुन्छ त्यहाँ धेरै समूहहरू छन् जसले वक्ताले मञ्चबाट सत्यतालाई प्रचार गरेको सुन्न चाहँदैनन्। तिनीहरू तर्फका वचन बोलेको सुन्न चाहन्छन्। तिनीहरूलाई घिउ दलेको मखन लगाएको वचन सुन्न चाहन्छन्। तिनीहरू त्यस्तो वचन सुन्न चाहन्छन् जुनले तिनीहरूलाई खुसी तुल्याउँछ। आज हाम्रा धेरै समकालीन मण्डलीमा सत्यताको प्रचार नगरेर ती समूहलाई घिउ दल्ने मखन लगाउने मिठो कुरा मात्र प्रचार भइरहेको छ ताकि सधैँ झुन्डलाई खुसी तुल्याउन सकिउन्। ओ मित्र यो कस्तो भूल। एक डाक्टरले जानी जानी टीबी लागेको बिमारीलाई साधारण रुगा खोकीको दवाई मात्र दिए जस्तै धेरै प्रचारकले आफ्ना झुन्डहरूलाई वचनको सत्यता दिँदैनन् जसले गर्दा कहिले पनि तिनीहरू आत्मिक बिमारको त्यस बिमारबाट निको हुँदैनन्। आगे 17 र 18 पदमा भनिएको छ तिनीहरूले तिमीहरूलाई जोसँग खोज्दछन् तर असल कारणले त होइन तिनीहरूले उनीहरूलाई खोज भनेर नै तिनीहरूले तिमीहरूलाई बाहिर पन्छाउन चाहन्छन्। म तिमीहरूका साथमा भएको बेला मात्र होइन तर अरू बेला पनि बढ़िया कुरामा सधैँ जोसँग खोजिनु असल हो। मित्र पाउल भनिरहेका छन् कि यो खोज्नु राम्रो हो जुन कुरा अति उत्तम हुन्छ तर यहुदीवादीहरू गलत उद्देश्यको लागि तिनीहरूका पछि परेका छन्। तिनीहरू कहाँ आउनको उद्देश्य यो हो कि यो भन्नलाई हामी गलातीहरू बीच गएका थियौं र हामीले अति अधिक मन परिवर्तकहरू पायौं ख्रिस्टमा धेरै मानिसहरूलाई विश्वासमा ल्यायौं भन्न चाहन्थे जुन कि वास्तवमा कति पनि सत्यता थिएन। पाउलसँग पनि यही किसिमको कुरा कोरन्थीको विश्वासीहरूलाई पनि भन्नु थियो। दोस्रो कोरन्थी 12:12-14 पदमा पाउल भन्छन् वास्तवमा प्रेतका लक्षणहरू साँच्चै सारा धैर्यमा चिन्हहरू आश्चर्य कर्महरू शक्तिका कामहरूमा तिमीहरूका बीचमा भएका थिए किनभने मैले आफैलाई तिमीहरूमाथि बोझ नदिएको बाहेक अरू मण्डलीहरू भन्दा तिमीहरू के कुरामा कम भएका थियौ मलाई यस अन्यायको निम्ति क्षमा गर हेर यो तेस्रो पल्ट तिमीहरू कहाँ आउनलाई म तयार भएको छु र म तिमीहरूको बोझ हुने छैन किनकि तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै खोज्छु किनभने आमा बाबुको निम्ति छोराछोरीले होइन तर छोराछोरीको निम्ति आमा बाबुले धन साँच्नुपर्छ अब म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसित खर्च गर्नेछु र खर्च हुने पनि छु यदि मैले तिमीहरूलाई प्रशस्तसँग प्रेम गरे भने के म कम्ती प्रेम पाउनेछु र देख्नुभयो यही यहुदावादी ती यहुदीवादी भीड कोरिन्थमा गएका थिए कोरिन्थियन विश्वासीहरू पाउललाई पनि प्रेम गर्थे र पाउलले तिनीहरूलाई यी मानिसहरूको विषयमा चेतावनी दिनु परेको थियो यी यहुदीवादीहरू प्राय धेरै सक्रिय छन् अनि यी झुटा शिक्षकहरू पनि सक्रिय छन् धेरै झुटा शिक्षकहरूले बनाएको सुन्दर प्रस्तुतिमा म छक्क परे मैले तिनीहरूलाई टीभी कार्यक्रममा देखेको थिएँ ती कार्य सिद्धतामा गरिएका थिए यो यसको चलाकी साथ रचिएको भाग हो हेर्नुमा सबै कुरा सुन्दर छन् र भाग लिइरहेकाहरू व्यक्तिगत रूपमा आकर्षक छन् तिनीहरू केही निश्चित परिणाममा सत्यताको पनि प्रस्तुत गर्छन् उदाहरणको निम्ति मैले एक मानिस जो एक उद्धारवादी लिबरल हुन् क्रिसमस कथा क्रिसमसको समयमा दिइरहेको सुने उसले भनेको कुरा भन्दा अरू कसैले राम्रो भनेका थिए मैले सुनिन यो एक श्रेष्ठ प्रस्तुति थियो तर जब उसले यसको अनुवाद गर्न सुरु गरे मैले थाहा गरे कि उसले कन्याद्वारा ख्रीष्टको जन्मको पनि विश्वास गर्दैनन् हेर्नुहोस् दुवै गलाती र कोरिन्थियनहरूको विश्वासीहरूलाई पालको चेताउने हाम्रो पीढ़ीको लागि पनि हो उति नै मनासिब कुरा छ मित्र प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्
2: आजको दिनले चाहिँ हामीलाई एउटा गहिरो सत्य प्रकट गरिदिएको छ त्यो के हो भन्दा गलातीहरू जस्तै हामी पनि पहिले अज्ञानता र संसारिक जीवनमा थियौं तर पावलले सिकाए चाहिँ हामीले मिथ्या र निरर्थक कुराहरूमा होइन जीवन दिने ख्रिस्टमा चाहिँ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई जोड़ दिएको छ
3: आजको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण चेतावनी पनि दिएको छ केवल रीतिरिवाज र बाहिरी धार्मिक अभ्यासमा मात्र केन्द्रित हुँदा हामी साँचो आत्मिकी जीवनबाट टाढा जान सक्छौ त्यसैले हाम्रो विश्वास ख्रिष्टमा स्थिर हुनुपर्छ भन्ने सत्य पनि हामीलाई सिकाएको छ
2: साँचे दाई मैले आज बुझे कि हामी परमेश्वरलाई केवल विधि परम्परा र कर्मकाण्डद्वारा होइन तर येशु ख्रिष्टद्वारा मात्र सही रूपमा चाहिँ चिन्न सक्छौ
3: वाह तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ त्यसैले हामीले मानिसहरूलाई केवल मन पर्ने वा बाहिरी रूपमा आकर्षण गर्ने शिक्षा मात्र होइन परमेश्वरमा परिवर्तन ल्याउने सत्य शिक्षा दिनुपर्छ जब हामी ख्रिष्टमा केन्द्रित हुन्छौं तब हाम्रो जीवन आत्मिकी रूपमा निर्माण हुँदै जान्छ। अब हामीले आफैलाई सोध्नुपर्छ कि हाम्रो विश्वास केवल बाहिरी धार्मिकतामा सीमित छ कि साँचो रूपमा ख्रिष्टमा आधारित छ।
2: साँच्चै नै आदरणीय श्रोताहरू, यो प्रश्नलाई ध्यानमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनका यात्राले तपाईँहरूलाई परिवर्तन र ख्रिष्टप्रति डोर्याउँदैछ भने हामीहरूसँग सम्पर्क गर्नुहोस् र आफ्ना आशिष, अनुभव र प्रार्थना विषयहरू र गवाईहरू हामीसँग साझा गर्नुहोस्, ताकि तपाईँहरूको आशिषद्वारा हामी पनि आशिषित हुन सकौं र तपाईँहरूको निम्ति निरन्तर हामी प्रार्थना गर्न सकौं। र अन्त्यमा परमेश्वरले हामी हरेकलाई सुरक्षा राख्नु भएको होस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रम

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: रेडियो बिहानी 97.6 MHz।
2: झोला बोकेर लुखुर लुखुर कतै जान लाग्छ हो अर्जुन भाई?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक

0: प्रत्येक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसटीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845-55-66-56, 9828-049-215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812-2025-53, 9812-2025-53।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63802 98510 63802।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाफ, समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक बीच प्रतिस्पर्धा हुँदै
0: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
3: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
0: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
0: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
3: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
0: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कार्यवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुधन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको बताउनुभयो। गृहमन्त्री गुरूङले सुशासनका लागि प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई तहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुभयो। गृहमन्त्री गुरूङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। वहाँले सरकारले साइबर अपराधका विभिन्न प्रकृति र अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डर क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न र नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार गर्न 50,49,00,000 लगानीको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाबमा मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालू खर्चमा जाने भएकाले पूँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले करिब 3% बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकाले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क संकलन गरी लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर आयोग गठनका लागि सिफारिश समितिको प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। कानून मन्त्री गौतमले निशुल्क कानूनी सहायतालाई थप प्रभावकारी बनाउन र कानूनी सहायता सम्बन्धी नीति 2076 कार्यान्वयन गर्न एकीकृत कानूनी सहायता विधेयक तयार भइसकेको र आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने जानकारी गराउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले नव प्रवर्धन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पुनले नव प्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण र आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। मन्त्री पुनले विज्ञान प्रविधि तथा नव प्रवर्तनका लागि पर्याप्त पूर्वाधार विकास र कानून निर्माण पहिलो आवश्यकता रहेको र यो वर्ष कानून निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको ले कानूनी व्यवस्थाका लागि तयारी गरिरहेको बताउनुभयो। उहाँले नास्टको सुधार र पुनर्संरचनाको खाँचो रहेको औल्याउँदै नास्टको पुनर्संरचनाका लागि 15 दिनभित्र योजना ल्याउन सम्बद्ध पक्षसँग माग गरेको तथा अनुसन्धानलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिंगल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले बहुवर्षीय सड़क सुरक्षा कार्ययोजना सहित सड़क सुरक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले सड़क दुर्घटना तथा नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सड़क सञ्जालहरूमा अण्डरग्राउण्ड पास ओभर पास र फ्लाई ओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्ला सँग जोड़िएका सबै एक लेनका सड़कहरूलाई 3 वर्षभित्रमा 2 लेनको बनाउने योजना रहेको जानकारी दिनुभयो। यस्तै मन्त्री लम्सालले काठमाण्डु उपत्यकालाई धूलोरहित बनाउन उपत्यकाका सबै सड़क सञ्जाललाई 3 वर्षीय योजना अनुरूप कालोपत्रे गर्ने तथा आगामी 3 वर्षभित्र 65% जनसंख्यालाई शुद्ध खानेपानी पुर्याउने योजना अनुरूप काम अगाडि बढ़ाइएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र 12 रणनीतिक महत्वका प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित काम अघि बढ़िसकेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विनियोजन मार्फत बजेट छर्ने प्रवृत्तिलाई हटाइएको तथा लामो समयदेखि अपत्र रहेका आयोजनालाई प्राथमिकता दिएको आन्तरिक तथा अन्तर्देशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तार विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिंचाई र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय संवाद श्रृंखलाको शुरूआत गर्ने, सगरमाथा संवाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सीप श्रम र पूँजीको संचालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई 15 सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोफाले जनाएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा कारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म संचालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो र बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ र त्यस्तो भेटिएमा कार्यवाही गरिने समेत जनाएको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक, दक्ष, सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
4: विधेयक प्राप्त हुने बित्तिकै ऐन 2081ले चाहिँ ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मसौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ, यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको, त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
1: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ, तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
4: यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30% अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा पुग्छु बढो खान्छु भनेर खुसी हुने मान्छे अर्को होला होइन। अब त्यो सरकारको नीति हो, सरकारले 30% ल्याउन पनि पाउँछ, 20-50 ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरेको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
1: व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
4: अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाईमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
1: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्त भित्रै विधेयक ल्याइ ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै दुई तिहाई बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
2: गृहमन्त्री सुधन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ़ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरूङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।
5: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी दिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामी दुःख दियो त्यसबाट त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्नु सक्छ नि त। यसपालि चाहिँ हामी उपन्यासमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र कति लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामी रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले ज्ञान सरकारले एप डेभलप गरेका छौँ।
2: बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुवावेको एशिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदी नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा आज दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कार्यवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। मन्त्री चौधरीले विद्युत लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसान सहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो। मकवानपुर जिल्लाका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्महरू बन्द गरिएका हुन्। औषधि व्यवसाय विभागले तोकेको समय सीमा भित्रमा नवीकरण नगरेकाले पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिनुभयो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड़ भूमे पर्व रूकुम पूर्व र रूकुम पश्चिममा धूमधामका साथ मनाइन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बालीनाली सप्रिने जनविश्वास मगर समुदायमा रहेको छ भने यो पर्व हरेक वर्ष ज्येष्ठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपेर ल्याएपछि असार एक गतेबाट केही दिनसम्म निरन्तर मनाउने गरिन्छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
6: रूकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेकमा पोगी वन देवतालाई पूजा गरेर नाच शुरू गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बालीनाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
7: सबभन्दा आफ्नो चिरीबिटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै हो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ अनिकाल हुन्न रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ ती चलाउँदै आएका छौँ।
6: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
8: यति रमाइलो हुँदो रहेछ आफ्नो कल्चरलाई आफू एकदम प्राउड फिल हुने
9: पहिलाको कल्चरलाई नै यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर सबैले रमाइलो गर्ने गर्छ।
6: धेरैजसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजन समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार शुक्रबार स्विजरल्याण्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वाशिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया शुरू गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औनाउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड़ रूपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
2: अब खेल समाचार, रमेश टमाटाबाट।
12: फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समयअनुसार राति 9:45 बजे शुरू हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अंकको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अंक वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जीत हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अज्तेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जीतमा डानियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे।
2: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30, न्यूनतम 21.8, वर्षा 1.5 मिलिमिटर। काठमाण्डुको अधिकतम 30.8, न्यूनतम 19.8, वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 32.8, न्यूनतम 23, वर्षा 5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.9, न्यूनतम 22 र दिपायलको अधिकतम 37.3, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाब। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: प्रतिनिधि सभाको बैठकमा बजेट माथिको मन्त्रालयगत छलफल अन्तिम चरणमा, आजै बजेट पारित गर्ने कार्यसूची।
2: राजसभा महाधिवेशनको तयारी तीव्र, विधान संशोधन गरी 19 सदस्यीय पदाधिकारी र 158 सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय, अब विधानमै वरिष्ठ नेताको व्यवस्था।
1: ई पासपोर्ट ठेक्का अनियमितता छानबिन, तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि अख्तियारको 3 दिने म्याद।
2: र फिफा विश्वकपको पहिलो चरण समाप्तिसँगै पावर ऱ्याङ्किङ सार्वजनिक, साबिक विजेता अर्जेन्टिनालाई पछि पार्दै फ्रान्स शीर्ष स्थानमा, आयोजक अमेरिका शीर्ष 5 भित्र अटाउँदा स्पेनलाई रोक्ने के भट बन्यो सरप्राइज प्याकेज।
0: कार्यक्रम शुरू गरौं प्रतिनिधि सभाको बैठक सम्बन्धी प्रसंगबाट। संघीय संसद प्रतिनिधि सभामा आज बजेटमाथिको मन्त्रालयगत छलफल अन्तिम चरणमा पुग्दै गर्दा संसद भवनभित्र निकै राजनीतिक सरगर्मी देखिएको छ। 9 मन्त्रालय सहित 13 निकायको विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन आज विभिन्न मन्त्रीहरू रोस्टममा पुग्नुभयो।
2: भ्रष्टाचार निवारणमा आयोजक अमेरिका शीर्ष 5 भित्र अटाउँदा स्पेनलाई रोक्ने के भट बन्यो सरप्राइज प्याकेज।
0: कार्यक्रम शुरू गरौं प्रतिनिधि

0: कार्यसूची रहेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लिटेल।
1: संसदको आजको बैठकमा मन्त्रीहरू आफ्नो कार्यक्षेत्रको प्रतिरक्षा र आगामी योजना प्रस्तुत गर्न व्यस्त देखिनुभयो। गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु रहेको दावी गर्नुभयो। भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै उहाँले सुरक्षा निकायलाई प्रविधि मैत्री बनाउन आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई र एडभान्स एनालिटिक्स प्रणालीका लागि 50.5 करोड रूपियाँ भन्दा बढ़ी लगानी गर्न लागि जानकारी दिनुभयो। यस्तै सीमा सुरक्षा र वन डडेलोको निगरानीका लागि भू उपग्रह अर्थात सेटेलाइट प्रविधिको प्रयोग गरिने र राष्ट्रिय परिचय पत्रलाई सबै सरकारी सेवासँग आबद्ध गरिने गृहमन्त्रीको भनाइरहेको थियो। छलफलकै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइनमा जथाभावी मुख छाड्ने र सामाजिक सञ्जालमा जथाभावी बोल्नेहरूलाई के कार्यवाही हुन्छ भनी गृहमन्त्रीसँग स्पष्टीकरण समेत माग गर्नुभयो। अर्कातर्फ कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउनु सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। शान्ति सम्झौता भएको 20 वर्ष पुग्नै लाग्दा पनि बाँकी रहेका कामहरू पूरा गर्न सरकारले राजनीतिक दल र सरकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको र चाँडै एउटा एकीकृत धारणा पत्र सार्वजनिक गर्ने मन्त्री गौतमले उल्लेख गर्नुभयो। यसअघि बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ सरकार गठनपछिका कूटनीतिक सक्रियताले राष्ट्रिय हित प्रवर्धन भएको जानकारी गराउनुभयो भने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विगतको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै आगामी 3 वर्षभित्र 3,000 नयाँ पुल निर्माण गर्ने लक्ष्य सुनाउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले प्रविधिलाई उद्योगसँग जोड्नु पर्नेमा जोड़ दिनुभयो भने शिक्षा र खेलकुदका लागि कुल बजेटको 10.28% रकम विनियोजन गरिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। तर आजको बैठकमा एउटा रोचक दृश्य पनि देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह मातहतका मन्त्रालय र कार्यालयहरूको जवाब दिन स्वयं प्रधानमन्त्री उपस्थित नभएपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री छोरी मुवागले जवाब दिने जानकारी गराउनुभयो। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसद गुरु बरालले असन्तुष्टि व्यक्त गर्दै तिनको जवाब प्रधानमन्त्रीले नै दिन आउनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्री शाहले जवाब दिन अर्थमन्त्री वाग्लेलाई तोकेको जानकारी सभामुख अर्यालले पुनः गराएपछि अर्थमन्त्री वाग्लेले जवाब दिनुभएको थियो। संसदको आजको कार्यसूची अनुसार 20 जना सांसदहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत भइरहेका छन्। यसै गरी अर्थमन्त्री डाक्टर सोनिम वाग्लेबाट विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने आजको संसदको कार्यसूची रहेको छ। सरकारका मन्त्रीहरूले विकास र प्रविधिका योजनाहरू त अघि सार्नु भएको छ, अब ती योजनाहरूको प्रभावकारी कार्यान्वयन नै आगामी दिनमा सरकारको वास्तविक परीक्षा हुने देखिन्छ।
0: बहुचर्चित विद्युतीय राजधानी अर्थात ई पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणले राजनैतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस प्रकरणमा अनुसन्धानका लागि तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले उहाँको निवासमा 3 दिने म्याद सहितको सूचना समेत टाँसेको छ। तर पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाकी पत्नी समेत रहनुभएकी आरजू राणा भने हाल देश बाहिर हुनुहुन्छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी छपाईमा भएको भनिएको अरबौं रूपियाँको भ्रष्टाचार जन्य कसुरमा आफ्नो अनुसन्धानलाई तीव्र पारेको देखिन्छ। यसै सिलसिलामा आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद तामेली गरेको छ। गएको असार 2 गते सूचना निकालेको अख्तियारले हिजो असार 3 गते दिउँसो बुढानील कण्ठ स्थित देउवा निवासको गेटमा सूचना टाँसेको हो। बयान लिनुपर्ने व्यक्तिसँग सिधा सम्पर्क हुन नसकेपछि अख्तियारले यो कानूनी बाटो रोजेको बुझिएको छ। अख्तियारले टाँसेको सूचनामा सूचना प्राप्त भएको वा घर दैलोमा टाँस भएको मितिको म्याद बाहेक 3 दिनभित्र टंगाली स्थित आयोगको महाशाखा नम्बर 12 उपस्थित हुन भनिएको छ। तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम अघि बढ्ने चेतावनी समेत अख्तियारले दिएको छ। तर चाखलाग्दो कुरा के छ भने जुन घरको गेटमा अख्तियारले सूचना टाँसेको छ त्यो निवास अहिले खण्डहर अवस्थामा छ। गत वर्ष अर्थात 2082 साल भयो।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: गयो भनेर पछुताउने नागरिकको संख्या बढ्दै जानु दुःखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार

0: मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सीजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वटा वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। वहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिया छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ, मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेछ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको उहाँहरूले आफ्नो तयारी गर्नुभएको छ।
0: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो।
2: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
0: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पनि प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
3: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी, अलैची, अदुवा, बेसार, कफी, स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्था बुद्धिको आधारमा यो सरकारले गरोस्।
0: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानील कण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै वहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा दम्पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
4: हामीले अनुसन्धान गरिरहेछौँ। अब उहाँले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू, पुलिस रिपोर्टहरू, जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ। फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ। त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गर्न त्यो डकुमेन्टहरू बनाउने, त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
0: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द शुरू भएता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्ज गोविनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
5: सुशीला श्रेष्ठ हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
6: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
5: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्
10: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो उहाँ सदरमुकाम मार्दलीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ
6: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदमै सहज भएको छ किन भनेपछि अब नजिकै भयो जान आउन पनि सहज भयो खर्च मेन खर्च पनि एकदमै कम भयो हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन हामीले सिधै धुलाचौरसम्म हिँडेरै आउनु पर्थ्यो त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन अनि अलिकति सहज भएको छ
10: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो विगतका दिनमा 10-15,000 खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन् जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी
11: राम्रो भयो अहिले किनकि 4-5 दिन 2-3 दिन तुर्नु पर्थ्यो अहिले एकै दिनमा हामी मजाले घर पुग्छौँ खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो कामको व्यस्त हुँदैन मजाले काम भइरहेछ यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ हाम्रो त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो हुन्थ्यो कहिले 2 दिन कुर्नु पर्थ्यो कम खर्चमा काम बनिरहेछ पहिला त अब 10-15,000 रुपियाँ खर्च हुन्थ्यो यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भनेपछि 2-4,000
10: कुर्णा क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन् इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही
12: वैशाख 1 गतेबाट उद्घाटन भयो 1 गते उद्घाटन भएको 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र नागरिकताको प्रतिलिपि नयाँ नागरिकता र सिफारिसहरू सिफारिसमा चाहिँ जनजाति दुर्गम तथा पिछडिएको क्षेत्र अनि त्यसपछि खसारे त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको अहिले हामीले यति नै गरेका छौँ सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ आदिले फिर्ता गर्छौँ हामीले घरमा बत्ती आउने जाने हुन्छ धेरै कुराहरू बिग्रिया हुन्छ डकुमेन्ट सुधार्नु पर्यो दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
10: वैशाख एक गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख २मा राष्ट्रिय परिचय पत्र र ८ गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, सीआईएन, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा
13: तमाम नेपाली जनताले पर्खिरहेका छन्, किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
5: भोलि भन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हमरा दुख में तो सरकारी खेती करी छे र पानी नि पिगला अखन तो ई हमर खेत नि पानी।
2: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद।
2: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
10: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
11: यहाँलाई हार्दिक धन्यवाद छ।
10: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
11: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
10: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
11: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
10: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
11: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो, एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिइनँ, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
10: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
11: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन, रिसाउँछ, उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
10: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझकता यस्ता कुराहरू बढी आउने गर्छ?
11: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
10: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
11: आम लोकले, आम जनता
10: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
11: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
10: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
11: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
10: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
11: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ, जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
10: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ, अहिले दिनौ जस्तो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर, भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
11: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यौं भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ, जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं, जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो यो अभिव्यक्ति सार्वभौमसत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ, हामीले भनिरहेको छौँ, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौँ।
10: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
11: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्, हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
10: तर परराष्ट्र मन्त्रीले त भन्नै सक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
11: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो हो त भएन नि।
10: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तहहरूबाट?
11: हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन, अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ।
9: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। भिजिट भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: Budi, Erota, Lau.
1: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunchadi ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कारका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा

0: जापान, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741001349।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड

0: एल्युमिनियम भाव सुठो पे छाने आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
1: ए त्यसो भए संपर्क नंबर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादी अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
4: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौं, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
3: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
5: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
3: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिंकनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरे। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
7: सक्षम राज्य
4: गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौं, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
3: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
3: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
1: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
3: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
7: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौं, एफडीआई को टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौं।
3: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
5: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम रूपमा नै लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
3: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
5: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
3: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यस पटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्छ त्यसो भए?
5: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब साइन पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
8: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
5: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसपालि चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेछौँ हामी।
3: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: समझदारी पत्र नाम दिएको 14 बुदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।